0: सत्ताकै लागि पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङदेल सहित पार्टी संस्थापन सरकारमा सामेल नहुने पक्षमा अडिक छ, तर अर्को पक्ष जसरी पनि सरकारमा नगइन छाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कार्यवाही गर्ने र कार्यवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिङदेलले प्रदेशका चार सांसदलाई कार्यवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिश गर्न समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसकेको छ। सरकारमा सामेल भई छाड्ने अडानमा रहेको अर्को पक्षले अध्यक्षको कार्यवाही नै अवैधानिक भन्दै संसद सचिवालयमा पत्र पठाइसकेको छ। पार्टीको निर्णय विपत्री राप्रपा बागमती प्रदेश सांसदले एमाले र नेकपा एकीकरणको सरकारलाई समर्थन गरेका थिए। यही कारण प्रदेश संसदीय दलका नेता उद्धव थापासहित चारजना सांसदलाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष लिङदेलले प्रदेश सभामा निवेदन दिनुभएको हो। एजेण्डा प्रदेश खारेजी, प्रदेशमै पदका लागि राप्रपामा रडाको शीर्षकमा हिमालय टाइम्समा खबर छ।
1: बिहानको उज्यालोसँगै नेपालगंजको बीपी चोक आसपासमा चहल पहल बढ़छ। सड़कमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झण्डा हुन्छ, कोही धार्मिक पोशाकमा सजिएका हुन्छन्। वरिपरिका पसल, सड़क र बस्तीमा पर्वको रौनक देखिन्छ। धार्मिक उत्साहसहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ। हो, यही उमंग र उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावका बीच आज हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात मोहम्मद डे मनाइँदैछ। मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगंजमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। आस्थासँगै झल्किन्छन् धार्मिक सद्भाव शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
0: अपराधमा किशोरको बढ़दो सम्भावनाता, भरिए बाल सुधार गृह शीर्षकमा खबर छ। रूपन्देहीको बाल सुधार गृहमा विभिन्न अपराध तथा कानूनी विवादमा परेका 111 किशोरलाई राखिएको छ। किशोरहरूको अत्याधिक चापका कारण आवासीय व्यवस्थापनमै समस्या भएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन अनुसार एउटै खाटमा तीनजनासम्म बालक सुत्नुपर्ने तथा पर्याप्त खाटको अभावका कतिपय बालक भूमि सुत्त बाध्य भएको पाइएको छ। सुधार गृहमा तीन तलाको एउटा मात्र भवन छ, जसको पहिलो तलामा कार्यालय र अन्य तलामा बालकका लागि पाँचवटा ठूला र एउटा सानो गरी छवटा कोठा छन्। यसमध्ये एउटा प्रहरीले प्रयोग गर्दै आइरहेको छ। त्यस्तै बाल सुधार गृह भक्तपुरमा पनि 62 जना बाल बालिका छन्, जसमा 25 जना बालक र 37 जना बालिका छन्। भौतिक संरचनाका रूपमा गृहमा बाल बालिकाहरूका लागि 2 तले एउटा महिला ब्लक र बालकहरूका लागि 9 वटा कोठा सहितको अर्को 2 तले पुरूष ब्लक भवन सञ्चालनमा छन्। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र कक्षा कोठाको सीमितताका कारण छात्र छात्रालाई एउटै समयमा पठन पाठन गराउन सकिएको छैन। त्यस्तै बाल सुधार गृह पोखरामा 108 जना बालक छन्। त्यहाँ 3 तलाको एउटा भवन छ, जसको पहिलो तलामा हल र माथिल्लो पहिलो तलामा 8 वटा कोठामा 2 तले खाटको व्यवस्था गरी बालकहरूको आवास व्यवस्थापन मिलाइएको छ। पछिल्ला केही वर्ष यता कानूनी विवाददेखि गम्भीर खाले फौजदारी अपराधमा किशोर किशोरीहरूको संलग्नता बढ़दै गइरहेको देखिएको छ, जसका कारण देशभरका बाल सुधार गृह भरिभराउ छन्। आजको मध्याह दैनिकमा खबर छ।
1: भारतीय बजारमा प्याजको मूल्य बढ़ेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। काठमाडौँका खुद्रा पसलमा प्याजको मूल्य प्रति किलो 100 देखि 105 रूपियाँसम्म पुगेको छ, तर भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको साउनमा प्याजको आयात अघिल्लो वर्षको सोही महिनाभन्दा 21% भन्दा धेरैले बढ़ेको देखाउँछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार 4 महिनामा सुकेको भारतीय प्याजको औसत थोक मूल्य 150% बढ़ेको छ। खुद्रा मूल्य 100 रूपियाँ नाघ्यो शीर्षकमा आर्थिक अभियान राष्ट्रीय दैनिकले यो खबर छापेको छ।

0: आवाजहरु नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्र पृष्ठका खबर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको पक्षमा कुल 57 मत परेको थियो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। यता नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कंग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो। यसअघि अन्य प्रदेशमा एमाले नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दबाव परेको थियो।
2: प्रदेश सरकारमा राजनैतिक समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ। गण्डकी प्रदेशमा नेकपा एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 सांसदले मन्त्रीको शपथ लिएका छन्। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
1: अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ 18 नादा अटो शो 2026 हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। नादा अटोमोबाइल्स एसोसिएशन अफ नेपालद्वारा आयोजित अटो शो उद्घाटन गर्दै उपराष्ट्रपति रामसाय प्रसाद यादवले अरबौंको ईन्धन आयात रोक्न विद्युतीय सवारी साधनमा जोड़ दिँदै विद्युतीय सवारी प्रयोग नै ईन्धन आयात न्यूनीकरणको सबैभन्दा दिगो विकल्प भएको बताउनु भएको छ।
2: देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयले एउटा कार्यालय नै स्थापना गरिसकेको छ।
1: कपिलवस्तुका 8 स्थानीय तहले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक विदा दिएका छन्। पैगम्बर हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने मोहम्मद जयन्तीका अवसरमा जिल्लाका शिवराज कपिलवस्तु महाराजगंज र कृष्णनगर नगरपालिका र विजयनगर शुद्धोधन यशोधरा र मायादेवी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन्।
2: नेपालमा सर्पदंश जनस्वास्थ्यसँगै विपद व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। पछिल्लो 10 वर्षमा सर्पदंशका कारण 1678 घटनामा 301 जनाले ज्यान गुमाएको तथ्याङ्कले यसको भयावह अवस्था देखिएको हो।
1: सूचना प्रविधि आईटी क्षेत्रका उद्यमीहरूले भ्याट फिर्ता प्रक्रियालाई सहजीकरण गर्न अर्थमन्त्री सोरेन वाग्लेसँग माग गरेका छन्। अर्थ मन्त्रालयमा हिजो करिब 3 घण्टा भएको छलफलमा उद्यमीहरूले वैदेशिक लगानीमा संचालित तथा आईटी सेवा निर्यात गर्ने कम्पनीले लामो समयदेखि भ्याट फिर्ता पाउन नसकेको भन्दै सहजीकरण गर्न आग्रह गरेको नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीका अध्यक्ष गौरव पाण्डेले जानकारी दिनुभएको छ।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: साहिनो समय सूचक, अहिले बिहानको 6 बज्यो। AM. यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: बिहारमा प्रधानमन्त्री र सांसदहरू बीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण,
1: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल, बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा संचालन बारेमा समझदारी, राष्ट्रपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने,
0: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
1: गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कड़ा आलोचना, कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग, एआई शीर्षक संगीतमाथि अस्ट्रेलियामा रोक,
0: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसंग,
1: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संहितामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढ़ी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समानीकरण अनुदान कटौतीले समेत स्थानीय सरकारहरू अप्ठ्यारोमा परेका छन्। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा संघीय सरकारले प्रदान गर्ने सामान्यकरण अनुदान हरेक वर्ष घट्दै जानु दुःखद भएको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गएपछि खर्चलाई स्रोतमा समायोजन गर्न समस्या भइरहेको छ। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतमा धेरै योजनाहरू गर्न सकेका छैनन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाका अनुसार शहरी क्षेत्रका स्थानीय तहमा नागरिकले धेरै नै कर तिर्ने गरेता पनि उनीहरूले केही पनि सेवा सुविधा पाउन नसकेको अवस्था रहेको बताउनु भएको छ। नगरपालिका भनेको कर उठाउनको लागि मात्र भन्ने आम नागरिकमा बुझाई हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व संकलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व संकलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा संघ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो, जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरूपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रूपियाँ राजस्व संकलन गरेका छन् भने यस वर्ष 105 रूपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ, असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासुपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। कांग्रेसका वासना थापा र गीता गुरूङ एमालेका ऐन बहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबू ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु पर्ने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको छ कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
0: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनु भएको थियो। आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थाको कारण रहेको भन्दै त्यहाँ निवेदन दर्ता गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबले आयोजना गरेको एशिया प्यासिफिक इन्स्टिच्यूट फर द ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढ़िरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड़ दिँदै सरकारले अगाडि बढ़ेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा परिवर्तन आइरहेका हुनाले सामुदायिक रेडियोको मर्मलाई बुझ्न पनि उहाँले अनुरोध गर्नुभएको छ।
0: यसैबीच एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला दुई दिनसम्म लगातार चल्यो र अकोराबले यसको नेतृत्व लिएको थियो। सह आयोजकको रूपमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीका फिलोमेना महासचिव फिलोमेना प्राक्रमले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराब नेपालका अध्यक्ष गिरीले अकोराबलाई विश्वास गरेर एआईबीडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्ष दलहरूको अनुपस्थितिबीच हिजो बसेको प्रदेशसभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेशसभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवामा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
0: अझै पनि राजनैतिक प्रसंग, सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै कांग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढ़ाउँदा विपक्षमा फैसला आए पनि यसको कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले कांग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढ़े विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
4: माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
0: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू, उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिका शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: क्यासो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क संकलन गरिरहेको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले CIN बताउनुभयो।
9: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर, विभिन्न 3-4 टीम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन। कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मस्यौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 गते बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुरूलाकोटीको संयोजकत्वमा रासोपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 दिनपछि खुल्यो तातोपानी जोड्ने सड़क, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिश तिवारीले सिन्धुपाल्चोकबाट लेख्नुभएको खबर छ। शरद याममा मनास्लु आरोहणको चाप बढ़दै बाटो बनाउन खटिए 7 शेर्पा शीर्षकमा सूरज कुंवरले लेख्नुभएको छ। अर्को खबर छापिएको छ, उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा शीर्षकमा सुदीप कैनीले लेख्नुभएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्रागिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिश गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य 2 विषयमा भने असहमत देखिएका हुन्।
1: नेपालका गाउँघरमा बिहानको शुरूआत कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौं परिवारको आय आर्जन जोड़िएको छ, तर करिब 2 खर्ब रूपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नु भएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 को निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाव परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बीरगंज चिनी कारखाना शीर्षकमा निरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरेको बीरगंज चिनी कारखाना चलाउन धेरै निर्णयहरू पटक पटक भएका छन् तर 2.5 दशकको अवधिमा भने सञ्चालन हुन सकेको छैन। अब के हुन्छ त्यहाँका स्थानीयले प्रतीक्षा गरिरहेका छन्। ब्याजदर घटाएरै सवारी कर्जा दिन बैंकहरू प्रतिस्पर्धा शीर्षकमा कारोबार दैनिकमै परिवर्तन देवकोटा लेख्नुहुन्छ। कर्जा विस्तार नभएर दबाव खेपिरहेको बैंकहरूले ब्याजदर घटाएर भए पनि सवारी साधनमा कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन्। राजधानी काठमाण्डुमा केही दिन अघि नाइमा अटो एक्सपो सञ्चालनमा आएको थियो भने हिजो नाडा अटो शुरू भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैंकहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ। सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकैदै गरेको चाडपर्वलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
0: अब विदेशको खबर। कोलम्बियामा सामाजिक सञ्जाल दुरूपयोग गरेर बाल बालिकालाई युद्ध र लागू औषध तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्यूले जनाएको छ। विद्रोही समूह र लागू औषध तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बाल बालिका भर्ती गर्न प्रयोग गरिरहेको एचआरडब्ल्यूले उल्लेख गरेको हो। एचआरडब्ल्यूको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बाल बालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ़दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्त्याएको भन्दै पूर्ण रूपमा एआई सृजित संगीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इण्डस्ट्रीज एसोसिएशन एआरआईएले पूर्ण रूपमा एआईबाट सृजना गरिएका संगीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभलदेखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसंघले गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
1: साझा खबरमा अब खेलकुदका खबर। न्यूजील्याण्डका अलराउण्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले 2 वर्ष अघि नेपाल प्रिमियर लीगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। जनकपुरले हिजो आफ्नो सोशल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजन सिजनमा पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसीसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा 232 रनमा अल आउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धतिमा 48 ओभर 228 रनको लक्ष्य पाएको थियो। यसैबीच सोनी पाखरिनको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले हिजो एसीसी महिला 19 वर्ष मुनिको एसिया कप र आईसीसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसीसी महिला U19 एशिया कप मलेसियामा वर्ष 2026 भित्र हुने तालिका रहेको छ र आईसीसी महिला U19 विश्वकप जनवरीमा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
0: पहिरो बारेका भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकता साथी सुशीला श्रेष्ठले समाजमा चलिरहेका विभिन्न भ्रम र वास्तविकताका बारेमा भूगर्भविद मनिता तिमल सिन्हासँग छलफल गर्नु भएको छ।
4: पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
5: गलत। पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
4: पहिरो रोक्न रुख रोक्नु पर्छ?
5: सही भन्छु, होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नु पर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
4: एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
5: गलत, जान सक्छ।
4: पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
5: सही भन्छु, होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ, होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ। पर्खाल चाहिँ ले काम गर्छ।
4: राति पहिरोको जोखिम बढी हुन्छ?
5: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ, होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
4: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
5: गलत। यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ। कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
4: पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
5: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ, होइन, माथिबाट अरू रोग पनि आउन सक्छन्, त्यही भएर तुरन्त चाहिँ फर्किनु हुँदैन। केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
4: घर बलियो भए पहिरोको जोखिम हुँदैन?
5: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ, होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कतिजना, कति घर चिप्लेका उदाहरण पनि कति, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
4: भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
5: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो रुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो। केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो।
6: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर। 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू।
6: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल। बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा संचालन समझदारी। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने।
3: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड। डिजिटल स्वास्थ्यमा बागमती अब्बल।
6: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हितका बारेमा सरोकार राख्ने बारेमा संवाद। गाजामा चंगा, ड्रोन र बेलुन उडाउने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना। कोलम्बियामा बाल बालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग।
3: र जनकपुर गोल्डसँगै गोल्फमा निशमको पुनरागमन। मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव। सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोली घोषणा।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री लगायतका केही सांसदहरूले पछिल्लो समयमा लगाइरहेको कालो चश्मा र कालो चश्मा नलगाएर संसदमा उपस्थित हुनको लागि सभामुखले दिएको निर्देशन। यद्यपि कुनै स्वास्थ्य समस्या भएमा त्यसबारेमा खुलाउन पनि भनिएको छ र त्यस खालको अभ्यास शुरू भइसकेको छ। एउटा बन्द कोठा छ जहाँ एकजना चिकित्सक जस्ता देखिने व्यक्ति अगाडिपट्टि छन् भने प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा बसिरहेको राखेका छन्। माथिपट्टि समृद्धि लेखिएको छ, मूल्य वृद्धि लेखिएको छ, द त्र त न म स छुट्टा छुट्टै लेखिएको छ, आँखा जाँच गर्न गएको जस्तो देखिन्छ र त्यहाँ रहेका चिकित्सक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जटिल समस्या पदमा रहन्जेल तपाईँले यो लगाउनै पर्छ।
7: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
9: मैयादेवी कन्या कलेजको स्नातक तह

0: सम्पूर्ण मानव चोलाको
1: जय
0: हो बोलो राधे राधे।
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज
3: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
9: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
9: रोगको लागि अनुकूल मौसम,
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
8: खेतमा पानी जमाइराख्ने।
9: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
10: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
11: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
10: कलेजका विशेषताहरू:
11: पर्याप्त सुविधा सहित आफ्नै भवन,
10: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
11: पर्याप्त छात्रवृत्ति व्यवस्था,
10: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
11: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 0656-93-495।

सर्वप्रकारले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा झैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान र श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या मांगलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845752223 र 9805752223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 99.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो धोली एफएम 97.2 MHz धोली सिन्धुलीबाट, रेडियो हलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz फेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845752223 र 9805752223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्ग

राजमिति 2083 साल भदौ महिनाको आज 10 गते, तदनुसार सेसन 2026 अगस्त 26 तारिक, सगत सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु, आज बुधबार रहेको छ, श्रावण शुक्ल पक्ष, तिथि रहेको छ त्रयोदशी तिथि, आज विशेष गरी त्रयोदशी तिथि रहेको छ, 4:08 यानि कि बिहानको 7:19 तदुपरान्त चतुर्दशी रहनेछ। नक्षत्रमा रहेको छ श्रवण नक्षत्र 49:25 रहेको छ, करणमा रहेको छ सौभाग्य करण रहेको छ 10:08 यानि कि बिहानको 9:43 तदुपरान्त शोभन योग रहनेछ, करणमा रहेको छ तैतिला करण रहेको छ, तैतिला करण रहेको छ बिहानको 7:19 तदुपरान्त ग्रह करण रहनेछ। यस्तै गरेर चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण चाहिँ आज सिंह राशिमा, आनन्द योगमा आज छत्र योग रहेको छ, आज बिहान सूर्योदय 5:40 भयो भने साँझ सूर्यास्त 6:29 हुनेछ, आजको दिनमान घड़ी 12:49 रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। विशेष गरी आजको अशुभ समय यानि कि काल बेला रहेको छ बिहानको 8:52:38 बिहानको 10:29 2 सेकेन्डसम्म काल बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 5:39:50 बिहानको 7:16 14 सेकेन्डसम्म लाभ बेला। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10:29 2 सेकेन्डदेखि दिउँसो मध्याहको 12:05 26 सेकेन्डसम्म शुभ बेला। यस्तै गरेर लाभ बेला साँझ पख पनि रहेको छ, साँझको 4:54:38 6:31 2 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउनेछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ, श्रवणको दोस्रो चरण नाम आउँछ, खुबाट नाम आउँछ, अन्तरणी देवगुण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रो काममा जग बसाउने मौका मिल्दछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिसँग मित्र बन्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने योग रहेको छ। मान सम्मान प्राप्त होला। मेहनतले नाम दाम इनाम आर्जन गर्न सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन विशेष गरी सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम जिम्मेवारी हात पार्ने मौका मिल्दछ। तारिफको कामले धेरैको मन जित्न सकिन्छ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढीका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय रहेको छ। पहिलेका समस्या दोहोरिनाले अनमल बन्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ, तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिन्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। फजुल खर्चले अर्थ संग्रहमा समेत बाधा पुग्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मनोरञ्जनमा अल्मलिँदा काममा पछि परिन्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्त प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने योग रहेको छ। पेसा व्यापार व्यवसायले यात्रा गराउन सक्छ। अध्ययन प्रगति हुनेछ। रचनात्मक कार्यमा आंशिक फाइदा हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धीहरू किरणा लाग्दै जानेछन् भने मुद्दामा पनि विजयीको सम्भावना रहेको छ। रोकिया काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक चलन जुट्दै जाँदैछन् र दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आठले सजिलै लक्ष्य पुर्याउनेछ। सुखद समाचारले दिन उत्साह पूर्ण रहनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा विशेष गरी धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्दछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने काम सम्पादन हुने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राश्मी रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढेका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकलाई साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिँदैछन्। दुखिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। महत्वाकांक्षी योजनामा पनि विस्तारै फलदायी रहनेछ। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्ने यो राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। राशि वृश्चिकले आजको दिनमा कुनै पनि काम गर्दा आफ्नो माताजीको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिल लाभदायक रहनेछ। धनुराशि हुनेहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुक्र समाचारले दिन उत्साहपूर्ण रहनेछ। आमदामीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको योग भूमि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटी स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू भेटिँदै जानेछन्। विश्वविद्या परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जगतले तारिफ गर्दै जानेछन् भने व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आजको लाभ सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा लगानी बढाउने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसपटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसपट तथा कर्जा मार्फत धन जुट्दै जाँदैछन्। आफ्ना बाटा भने टाढिनु पर्ला। छिमेकमा असमझदारी बढ्ने देखेकाले अलि होसियारीका साथ काम लिनुपर्ने खालको योग भई राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आमदानी बढ्नाले उत्साह जाग्नेछ। पेसा व्यापार व्यवसाय मनको लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्ने समय रहेको छ। रोकियो काम बन्दै जाँदैछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम गर्न सकिन्छ। खोजी गर्दा आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनत गर्दा लक्ष्य अनुसार काम बन्ने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ, आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क र सहकार्य पनि गर्न सक्नुहुन्छ। यस्तै गरेर आज दिन रहेको छ विशेष गरी 10 गते बुधबारको दिन रहेको छ, भोलि 11 गते बिहिबार तपाईँको चाहिँ रहेको छ पूर्णिमा व्रत रहेको छ। जसले पनि हाम्रा श्रोताहरूले पूर्णिमाको व्रत बस्न खोजिराख्नु भएको छ उहाँले भोलि गर्नुहोला व्रत 11 गते। यस्तै गरेर रक्षाबन्धन जनै पूर्णिमा चाहिने विशेष गरी ऋषि तर्पणी भनेको चाहिँ 12 गते शुक्रबारको दिन रहेको छ। रक्षाबन्धन शुक्र गते तपाईँको चाहिँ 12 गते रहेको छ। यस्तै गरेर तपाईँले चाहिँ 11 गते बिहिबारको दिन चाहिँ तपाईँले गर्नुपर्नेछ व्रत, भनेको पूर्णिमाको व्रत जसले पनि लिनुहुन्छ उहाँले 11 गते नै लिनुहोला है। विशेष गरी चाहिँ यी कुराहरू मैले तपाईँलाई जानकारी गराउन खोजेँ। व्रत भनेको भोलि रहेको छ पूर्णिमा व्रत, पर्सि ऋषि तर्पणी, रक्षाबन्धन जनै पूर्णिमाको दिन पनि रहेको छ। विशेष गरी यी कुरालाई तपाईँले विशेष मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्। आफ्ना साथीहरूलाई अथवा आफ्नो आफन्तहरूलाई व्रत बस्न खोजिराख्नु भएको छ, व्रत लिन खोजिराख्नु भएको छ भने तपाईँले जानकारी उहाँहरूलाई गराउनुहोला। अझै बुझ्नु भएन भने तपाईँले हामीलाई दिउँसो फोन गरेर पनि बुझ्न सक्नुहुन्छ के हो त कुरा, खास कुरा भन्ने विषयमा पनि तपाईँले चर्चा पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, तपाईँ पनि फोन गरेर आफ्नो र आफन्तको विषयमा त्यो पनि घरै बसी बसी जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क तपाईँले पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ, स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? उमा बुढा, सल्यान शारदा नगर गाउँपालिकाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2076।
0: मङ्सिर 16, समय भन्नु?
1: दिउँसो
0: 2:32। जन्म जिल्ला कुन जिल्ला पर्छ? जन्म जिल्ला ल सुन्नु छ है, ध्यान दिएर श्रीमती रामानुजा नमः। 2076 साल मङ्सिर शुक्ल पक्षको सोमबार षष्ठी तिथिमा जन्म, राशि मकर, बाबुको धनिष्ठाको प्रथम चरण, नामानुसार गाबाट नाम आएको छ है, अनि मध्यनारी राक्षस गण परेको छ बाबुको, यहाँबाट हेर्दाखेरि घातकमा परेको छ तिथि, नराम्रा तिथिहरू बाबुको लागि घातक, चौथी नवमी चतुर्दशी पर्छ। जन्म विशेष गरी बाबुको लागि घातक बार मंगलबार घातक हुन्छ, नम्बरमा 11 नम्बर, बिजोर संख्या घातक हुन्छ, राशिमा वृश्चिक राशि बाबुलाई घातक हुन्छ। कुण्डली असाध्य राम्रो, सूर्य विशेष गरी बाबुको लागि चाहिँ गुरु चाण्डाल योग परेको छ, अनि आठौं माङ्गलिक परेका छन्। छिट्टो रिसाउने, एकोरो स्वभावको हुने, पढाइमा रुचि नहुने, पढाइमा मन नजाने, यस्ता खालका ग्रह दशाहरू पनि बाबुको लागि परेको छ। अहिले दशा बाबुको भ्रामरी र राहु चढेको छ, बिग्रिने स्वास्थ्य, समस्या आउने, बाधा आउने कुण्डली परेको छ। अहिलेको लागि छिटो रिसाउने, एकोरो स्वभाव, अनि पढाइमा एकदमै बाधा आउँछ। यो बाबुको चाहिँ माङ्गलिक परेको छ, अलि ठूलो भएपछि माङ्गलिकको शान्तिहरू गर्ने, माङ्गलिकको रत्न कवच पनि लाउने, मंगलबारको दिन व्रत बस्ने काम अलि ठूलो भएपछि गर्नुपर्छ। 14 वर्ष पूरा भएर 15 वर्ष लागेपछि ग्रहको शान्ति पनि गर्ने, व्रत पनि शुरू गर्ने। अहिलेको लागि भ्रामरी राहु भएर स्वास्थ्य बिग्रिने, छिटो रिसाउने, पढाइमा मन नजाने ग्रह दशा परेको देखिन्छ यहाँबाट हेर्दा। अनि के छ तपाईँलाई समस्या, जिज्ञासा, सोध्न मन लागेको कुरा भन्नुहोस् त?
1: मैले
0: भनिसकेँ त, राहु र भ्रामरी भन्ने ग्रह चलेको छ, राहु र भ्रमरले पढ्न मन लाग्दैन, किताब सम्हायो भने हाई हाई आउने, निन्द्रा लाग्ने, पढ भन्यो भने रिसाउने, अनि पढ्यो भने दिमागमा नअडिने हुन्छ, फेरि गुरु चाण्डाल योग पनि परेको छ होइन, त्यो भएर अलिकति विशेष ख्याल गर्नु। पढाउनको लागि चाहिँ तपाईँ आफै अगाडि बसेर बिहान एक घण्टा बेलुका एक घण्टा तपाईँले आफै बसेर सबै थोक काम छोडेर तपाईँ आफै बसेर फकाइ फकाइ पढाउनु भयो भने पढ्छ, नभए पढाइमा बीचमा पढाइ रोकिने, पढाइ छोड्ने, पढ्न मन नलाग्ने दशाहरू चाहिँ पर्छ बाबुको, अलिक विशेष ख्याल गर्नु पर्यो है। अरू केही छ समस्या जिज्ञासा केही? अरू सबै कुरा ठिक छ, पछि गएर श्रीमान श्रीमती श्रीमतीसँग ग्रह नमिल्ने हुन्छ, अनि छिट्टो रिसाउने स्वभावको तपाईँको श्रीमान पनि छिट्टो रिसाउनु हुन्छ होइन, त्यस्तो ग्रहहरू परेको छ, अब त्यसोलाई चाहिँ अलिक पछि गरौँला उपायहरू। अहिलेको लागि पढाइ र स्वास्थ्य हो, यी दुवै कुरा कमजोर बाबुको देखिन्छ, यही दुईटामा तपाईँले अलिक फोकस गर्नु, अलिक मिहिनेत गराउनु, त्यति गर्दा पनि हुँदै भएन भने अन्तिममा रत्न कवच म लगाइदिउँला, त्यति गरिसकेपछि राम्रो हुन्छ, चिन्ता नगर्न है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको, तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ, भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। मैले तपाईँलाई भनेको छु पूर्णिमाको व्रत लिने हाम्रा श्रोताहरू हुनुहुन्छ भने भोलि लिनुहोला, पर्सि चाहिँ झनै पूर्णिमा हो तर व्रत चाहिँ भोलि नै लिनुपर्छ है। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हेलो, नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म गोर्खाबाट दीपक बोल्दैछु।
0: दीपकजी गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ, गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: पालुङटारबाट बोल्दैछु म, गोर्खा जिल्ला।
0: गोर्खा जिल्ला पालुङटारबाट कसको विषयमा हेराउन चाहनुहुन्छ?
2: म दाईको विषयमा गुरु।
0: आफ्नो दाजुको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो उहाँको?
2: 2057-8-3 गते।
0: 2057 मङ्सिरको 3 गते के बार पर्छ बाबु?
2: त्यो शुक्रबार पर्छ।
0: शुक्रबार त पर्दैन,
2: के बार पर्छ?
0: त्यो त मलाई थाहा छैन, तपाईँले भन्ने हो नि त के बार पर्छ भनेर।
2: शुक्रबार 14 गते थाहा भयो।
0: हजुर, समय भन्नुहोस् त।
2: 8-9
0: बिचमा
2: हो? हजुर।
0: शनिबार पर्छ भन्नु है?
2: हजुर हजुर।
0: जनावर दाजुको शनिबार पर्छ, 57 साल मङ्सिर 3 गते शनिबार पर्छ। राशि चाहिँ सिंह राशि आउँछ, मङ्सिर कृष्ण पक्षको अष्टमी तिथिमा जन्म भएको हो। नाम आउँछ बाबुको माबाट आउँछ, महादेव भन्ने नाम आउँछ। अन्त्यनडी राक्षस गर्नु परेको छ, अलि छिटो रिसाउने, एकरो स्वभावको, अलि जिद्दी स्वभावको, अलि जितार स्वभावको हुनुहुन्छ दाजु, हो कि होइन?
2: हजुर हजुर।
0: घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ। दाजुको विवाहमा पनि बाधा छ है, पहिलो घरबार दाम्पत्य बाधा आउने ग्रह छ। सरकारी जागिर असाध्यै राम्रो, विदेश धनी राम्रो बाबुको लागि परेको छ। अलिक पेटमा समस्या हुन्छ, पेटमा बन्तातो पानी बिहान उठ्ने बित्तिकै पिउनुपर्छ है, अनि बाबुलाई राम्रो हुन्छ। अहिले ग्रह संकटा भन्ने ग्रह चलेको छ, एउटा चन्द्रमा भन्ने, विदेश जाने हो भने त भिसा लाग्ने ग्रह छ अहिले है। अब यो मङ्सिरसम्म चाहिँ एकदम राम्रो छ, मङ्सिरपछि फेरि ग्रह अलिकति मङ्सिरपछि अलिकति उताप चढाव हुने ग्रह छ। सरकारी क्षेत्र अनि विदेश यात्रा राम्रो छ, विवाहमा नराम्रो छ, अलि रिसाउने बानी नराम्रो, घमण्डी जिद्दी बानी नराम्रो, अलिकति उहाँले भनेको कुरा सबै ठिक, तपाईँ हामीले भनेको कुरा बेठिक भन्ने बानी नराम्रो, अरू त राम्रो। समस्या के छ र भन्नुहोस् त?
2: समस्या
0: त्यो त छ, मैले अघि भने त तपाईँलाई, विवाह दाम्पत्यमा परिवारमा बाधा आउँछ, त्यसको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग, यो लाउनु पर्छ उहाँले, नलाइकन हुँदैन।
2: रत्न कवच लाउनुपर्छ,
0: लाउनै पर्छ। ग्रह शान्ति गरेर व्रत बसेर हुँदैन, रत्न कवच नै लाउनु पर्छ। यो चाहिँ दाइले लाउनु पर्ने थियो, 18 पुरा भएर 19 वर्ष हुँदा लाउनु पर्ने, ढिलो भयो, 6 वर्ष जति लगभग ढिलो भयो क्या। लगाइहाल्नु पर्यो, तुरन्तै लगाइहाल्नु पर्यो, यो महिनाभित्र दसैँ भए पनि लगाइहाल्नु पर्यो। त्यो लगाएपछि उहाँलाई 70-80% राम्रो हुन्छ है, समस्या आउँदैन। त्यसपछि मंगलबारको दिन चोखो खाने, सकिन्छ भने व्रत बस्ने, आँखसँग आँखसँग बिहा गर्नु पर्यो, यी दुईटा काम गर्नुपर्छ। रत्न कवच लगाइसकेपछि हप्ता 10 दिन 15-20 दिन 1 महिनापछि गर्ने यो चाहिँ, त्यसपछि राम्रो भइहाल्छ, समस्या आउँदैन है।
2: अनि हाम्रो घर आएपछि व्यवसाय गर्दा कस्तो हुन्छ?
0: घर आएपछि के गर्नुहुन्छ दाईको नामबाट र भन्नुहोस् त?
2: कुखुरा पालन,
0: त्यो त भइहाल्छ नि। कुखुरा पालन, सेतो कुखुरा पाल्नुहोस्, रातो कुखुरा पाल्नुहोस्, राम्रो हुन्छ। बाख्रा पाल्नुहोस्, त्यसमा पनि
2: राम्रो।
0: बाख्रा पाल्नलाई तपाईँको चाहिँ अलिक पहेँलो पहेँलो खालको बाख्रा हुन्छ नि, हो त्यस्तो खालको बाख्रा नपाल्नु, अरू सेतो कालो राम्रो छ। ग्रह नराम्रो होइन, तर अलिकति अहिलेको लागि विवाहमा, दाम्पत्यमा, परिवारमा बाधा छ। के गर्नुहुन्छ दाजुले अहिले?
2: दाजु अहिले घरतिरै छ,
0: घरतिर है। बिहा गर्नुभयो, कति समय भयो? उहाँको फोन काटिएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। र घरमै बस्ने, आफ्नो खेतीपाती गर्ने, जस्तै खेतीपाती मात्रै गरेर पनि, जीविको उपार्जन मात्रै गरेर पनि भएन, होइन, छोराछोरीलाई पढाउनु पर्यो, उनीहरूलाई शिक्षा दीक्षा राम्रो दिनु पर्यो। ठुला भएपछि छोराछोरीले यो पढ्छु त्यो पढ्छु भन्दा पढाउन सक्ने हुनु पर्यो। त्यसका लागि व्यापार गर्नुपर्छ, कुनै व्यवसायमा हात हाल्नुपर्छ। जस्तै तपाईँसँग सिप केही पनि छैन, गाउँमै हुर्किनुभयो, गाउँमै पढ्नुभयो, गाउँमै बन्नुभयो भने बाख्रा पालन गर्नुहोस्, भैँसी पालन गर्नुहोस्, होइन। जस्तै तपाईँले भैँसी पालन गर्न चाहनुहुन्छ, तपाईँले गाई पालन गर्न चाहनुहुन्छ, तर पहाडमा तपाईँको दुध डेरीहरू छैन, कम छ, उत्पादन अनुसारको बिक्री हुँदैन, मूल्य छैन भने मधेसतिर झर्नुहोस्, जस्तै चितवनतिर झर्नुहोस्, तनहुँतिर झर्नुहोस्, होइन, विशेष गरी चितवनतिर झर्नुहोस्। तपाईँको जग्गा भाडामा लिन पाइन्छ यहाँ, होइन, जस्तै 1 बिघा 1.5 बिघा 2 बिघा जति जग्गा भाडामा लिनुहोस्, होइन। गोठहरू नर्मल गोठ बनाउनु, धेरै लगनी नगर्नुहोस् है, आधुनिक प्रविधिबाट गोठहरू बनाउनुहोस्, सुविधा सम्पन्न गोठहरू बनाउनुहोस्, धेरै खर्च नगर्नुहोस्, होइन। त्यहाँ तपाईँले भैँसी पाल्न थाल्नुहोस्, जग्गामा घाँस लगाउनुहोस्, धान लगाउनुहोस्, मकै लगाउनुहोस्, तोरी लगाउनुहोस्, होइन, कोदोहरू लगाउनुहोस्, फापरहरू लगाउनुहोस्, विभिन्न तोरीहरू विभिन्न लगाउन सकिन्छ। अथवा विशेष गरी भैँसी पाल्ने गर्छु, अलिक धेरै भैँसी पाल्नु, अब एउटा दुईवटा भैँसी पालेर त्यसबाट मुनाफा तपाईँहरूलाई हुँदैन, कम्तीमा पनि 5 वटा 7 वटा 10 वटा 15 वटा 20 वटा कति सक्नुहुन्छ क्षमता अनुसार, कम्तीमा पनि 5 वटा 6 वटा भैँसी पाल्नु भयो भने महिनाको 1 लाख रुपियाँ काहीँ पनि जानु पर्दैन, फाइदा कुरा बुझ्नु, फाइदाको लागि काहीँ जानु पर्दैन, हेर्नुहोस् कुरा बुझ्नु भने। त्योबाट तपाईँले बुढाबुढी मिल्ने, लगानी गर्ने, मेहनत गर्नु, मेहनत नगर्ने काम विदेशमा तपाईँले त्यतिकै पैसा फल्छ र विदेशमा पनि त अरूको गुलाम गर्नु पर्यो नि त, होइन, गर्नु पर्नु पर्यो नि, जागिर जाने गिर्ने हो, जागिर भनेको त्यही हो, हेर्नुहोस्। त्यो भएर जागिर खाने मान्छेले भन्दा तपाईँको चाहिँ व्यापार व्यवसाय गर्ने मान्छे छिटो धनी हुन्छ। तपाईँले हेर्नुहोस्, बुझ्नुहोस्, विचार गर्नुहोस्, जागिरमा के हुन्छ? महिनाको 30,000 जागिर खानुभयो भने खुरु खुरु महिनाको 30,000 आइरहन्छ, होइन। सरकारी जागिर भन्दा पनि राम्रो हुन्छ भैँसी पालन, बाख्रा पालन, गाई पालन भनेको चाहिँ, कुरा बुझ्नु, गाई पालन, भैँसी पालन जुनसुकै एरियामा जुनसुकै ठाउँमा पनि गर्न पाइन्छ। जस्तै कुखुरा पालन गर्नु पर्यो भने जहाँसुकै पनि गर्न पाइन्छ, कुखुरा पालनको लागि छुट्टै जग्गा लिनुहोस्, किनकि बस्तीहरू अलिक कम कम भएकोतिर लिनुपर्छ कुखुरा पालनको लागि चाहिँ। त्यहाँबाट ओडाबाट सिफारिस लिनु, अलिक त्यो तपाईँले चाहिँ अनुमति लिनुपर्छ कुखुरा पालनको लागि चाहिँ, होइन। जस्तै त्यो ओडाको टोल, कुन टोलमा तपाईँ बस्न खोजिरहनु भएको छ, त्यो टोलको अनुमति लिनुपर्छ। फेरि पछि खोर गनायो होइन भने फेरि त्यहाँका समाजले विरोध पनि गर्न सक्छन् क्या। त्यो भएर अनुमति लिने पहिला, म यसरी व्यवसाय गर्छु होइन म यहीँकै स्थानीयलाई रोजगार पनि दिन्छु, दुईजनालाई, चारजनालाई, दसजनालाई, कतिजनालाई सक्नुहुन्छ तपाईँले रोजगार पनि दिन्छु म, अनि यसरी चाहिँ अगाडि बढ्नु पर्यो भन्नुभयो भने सजिलो हुन्छ। अब भैँसी पालन गाई पालन त तपाईँको चाहिँ बस्तीको बिचमा गएर पाल्दा भैँसी पालन गाई पालन गरेर पाइयो, त्यसमा केही पनि कसैले पनि भन्नुहुन्न त्यो चाहिँ होइन। नेपाल सरकारबाट पनि तपाईँले छिट्टो अनुमति पाउनुहुन्छ, नेपाल सरकारबाट तपाईँले चाहिँ फेरि पैसाहरू पनि पाउनुहुन्छ, अनुदानहरू पनि पाइरहनुहुन्छ, वडाहरूले पनि दिइराखेको हुन्छ, नगरपालिकाले दिइराखेको हुन्छ, प्रदेशले दिइराखेको हुन्छ होइन। यसरी गर्नुहोस् तपाईँले चाहिँ दाना भन्दा धेरै घाँसमा, अब घाँस पनि विभिन्न प्रकारको घाँसहरू हुन्छन्, ती घाँसहरू बुझ्नु पर्यो कृषि विज्ञहरूसँग, तपाईँले बुझ्ने घाँसका तपाईँको बिउ लिएर आउने, छर्ने, एकपटक छर्नुभयो भने तपाईँको चाहिँ धेरै पटक काटमा मिल्छ ती घाँसहरू होइन। जस्तै दुध बेसी आउने घाँसहरू हुन्छन्, कोसे घाँसहरू हुन्छन्, डाले घाँसहरू हुन्छन् होइन, विभिन्न प्रकारका घाँसहरू हुन्छन्, ती घाँसहरू तपाईँ लगाउनुहोस् र मजाले भैँसी पालन गर्नुहोस्, विदेशमा नजानुहोस्, मेरो भनाइ त्यो हो। होइन अब अस्ट्रेलिया, अमेरिका, जापान जानुहुन्छ अथवा विदेशमा गएर तपाईँ 1.5-2 लाख रुपियाँ मजाले हाकिमको जागिर खानुहुन्छ भने त ठिक छ, तर नर्मली विदेशमा गएर पनि तपाईँको नर्मली 30-35 हजार, 40 हजार, 50 हजार कमाउने हो विदेशभन्दा नेपाल ठिक छ तपाईँको चाहिँ। जस्तै हाम्रोमा आउनुहुन्छ क्या, धेरैजना आउनुहुन्छ, मैले विदेश एप्लाई गरेको भएन भएन भएन, अनि मैले सोध्छु क्या कुन देशजना आँट्ने हुनुहुन्छ भनेर, युरोपतिर जाने गुरु कति पैसा खर्च हुन्छ त युरोपतिर जाँदाखेरि भनेको 12-15 लाख खर्च हुन्छ होइन, 12-15 लाख रुपियाँ खर्च हुन्छ अरे, कति पैसा आउँछ महिनाको भने 1 लाख रुपियाँ, 1,10,000 तलब छ, अब खाना साना त्यसमा छैन गुरु, लगभग 80-90 हजार त घर पठाउन पाउँछु कि भन्ने आश छ भन्नुहुन्छ। 12-15 लाख रुपियाँ खर्च गरेर तपाईँले चाहिँ 5 लाखको गोठ बनाउनु, 10 लाखको 10 लाख भैँसी किन्नुहोस् त, किन जानु पर्यो विदेश, हो कि होइन? परिवारसँग बस्न पाइयो, छोराछोरी दुध खुवाउन पाइयो, घिउ खुवाउन पाइयो होइन, परिवारसँग बस्न पाइयो, माता पिताको काखामा बस्न पाइयो, श्रीमतीले पकाएको मजाले मिठो खाना पाइयो, यसरीको अगाडि अब विदेश जानुभयो 2 वर्षको लागि, 2 वर्षसम्म तपाईँले चाहिँ पैसा कमाउनुहुन्छ होइन, 2 वर्षसम्म 12 लाख रुपियाँ ऋण गरेर जानुभयो भने त्यो ऋण पनि तिर्नै पर्यो, ब्याज पनि अलग लाग्यो, ब्याज पनि तिर्नै पर्यो होइन। अब परिवारबाट टाढा पनि भइयो, छोराछोरी कस्ता भए बिग्रिन्छन् कि सप्रिन्छन् कि पढ्छन् कि पढ्दैनन् कि भन्ने चिन्ता पनि लागेको फेरि हो कि होइन भन्नुहोस् त, उहाँ गएर चोटपटक लाग्यो, दुर्घटना आदि भयो, दुःख भयो भने उहाँ पनि अर्को पिर हुन्छ फेरि हो। त्यो भएर तपाईँले चाहिँ यही नेपालमा बसेर 12 लाख रुपियाँ 15 लाख रुपियाँ लगानी गरेर विदेश जानुभन्दा त्यो पैसाले तपाईँले यहीँ आएर व्यापार व्यवसाय गर्न सक्नुहुन्छ। आफ्नै जग्गा छन् भने त झन् धेरै राम्रो भइहाल्यो, थाहित्व हुन्छ। जग्गा भाडामा लिएर बस्नुहुन्छ भने 10 वर्ष 15 वर्ष 20 वर्षको लागि एग्रिमेन्ट गर्नु तपाईँले चाहिँ होइन, पर्दैनन् कि भन्ने चिन्ता पनि लागेको फेरि हो कि होइन भन्नुहोस् त, उहाँ गएर चोटपटक लाग्यो, दुर्घटना आदि भयो, दुःख भयो भने उहाँ पनि अर्को पिर हुन्छ फेरि हो। त्यो भएर तपाईँले चाहिँ यहीँ नेपालमा

त्यो जग्गा बेच्न पनि पाउँदैन त्यो जग्गावाला मान्छेले, तपाईँले मजाले वर्षको ती कति तिर्नुपर्छ र वर्षको एक कठाको 1,000-1,200 रुपियाँ त होला, धेरै त छैन होला। बिस तपाईँ एक बिघा लिनुभयो भने 20,000 तिर्नु पर्यो, 25,000 तिर्नु पर्यो होला। 2 बिघा लिनुहोस् त वर्षको 50,000 भाडा तिर्नु पर्यो, वर्षको 50,000 भाडा तिर्ने होइन, अनि त्यसपछि अरू पैसा खुरुखुरु कमाउने, महिनाको 5,000 रुपियाँ त भाडा तिर्नु त सकिन्छ हेर्नु, 2 बिघा जग्गाको 3 बिघा जग्गाको हो। यसरी कामहरू गर्नु, तपाईँले खेती लगाउनुहोस्, घाँसहरू लगाउनुहोस्, घाँसमा तपाईँको एक बिघामा एक लट घाँस लगाउनुहोस्, अर्को बिघामा अर्को लट घाँस लगाउनु, यसरी रोटेसन बाई रोटेसन घाँस लगाउनुहोस्, घाँसका विभिन्न परिकारहरू लगाउनुहोस्, यता काट्दै जानुहोस्, उता पढाउँदै जान्छ काटेको फेरि होइन, त्यो एक बिघा काटिसक्दा अर्को फेरि त सुरु भइराखेको हुन्छ घाँस। गोठहरू बनाउनुहोस्, यसरी गर्नुभयो भने तपाईँलाई श्रीमान श्रीमती मिलेर दुःख गर्ने हो भने तपाईँको चाहिँ यहीँ तपाईँको 1-1.5 लाख रुपियाँ त कहीँ पनि जाँदैन। 10 वटा भैँसी पाल्यो भने 1.5 लाख रुपियाँ 1,000 रुपियाँ कमाइदिने त कमाइहालिन्छ नि, हो कि होइन भन्नुहोस् त ल। हो यसरी कामहरू तपाईँले गर्नुपर्छ। भैँसीहरू राम्रा भैँसी जाम्रा भैँसी राम्रा जातका भैँसीहरू किन्नुहोस्, 1 लाख 1.5 लाख 2 लाखसम्म पर्ने भैँसी राम्रा हुन्छन् होइन। तपाईँको चाहिँ यसरी गर्नुभयो भने धेरै राम्रो हुन्छ। दुःख चाहिँ गर्नुपर्छ, सुरु सुरुमा तपाईँलाई गाह्रो होला, आइडिया नहोला। अब आइडिया सिक्नको लागि, तालिम गर्नको लागि कुनै भैँसी फर्ममा गएर काम गर्नु 6 महिनासम्म तपाईँले, काम ठुलो सानो हुँदैन, विदेशमा गएर जे काम गर्ने गर्नलाई हुने, यहाँ नेपालमा आएर अर्काको भैँसी फर्ममा 6 महिना तालिम लिने हो क्या। पैसा पनि पाइन्छ, तालिम लिँदाखेरि खाना पनि पाइन्छ, त्यहीँ दिन्छन् साहुले, अनि पैसा पनि दिन्छन्। अनि त्यसरी काम गर्नु सिक्नुहोस्, पहिला प्र्याक्टिकल गर्नुहोस्, पहिला कसरी गर्ने रहेछ त, के खुवाउनु पर्यो, कति मात्रामा खुवाउनु पर्ने रहेछ त भन्ने कुराहरू तपाईँले सिक्नुहोस्। पहिला सिकेर कामहरू गर्नुहोस्, त्यसो गर्नुभयो भने सकभर विदेश नजाने यहीँ नै केही रोजगारहरू सिर्जना आफै नै गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ है। फेरि हेर्नुहोस् है, काम गर्न सक्ने व्यक्तिहरूले चाहिँ काम गर्नुपर्छ। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। अब कसै कसैले भैँसी पालन, बाख्रा पालन, गाई पालन गरिरहनु भएको छ, कुखुरा पालन गरिरहनु भएको छ, गुरुबाले यो गर त्यो गर राम्रो हुन्छ भन्नुहुन्छ, मलाई चाहिँ नराम्रो भइराखेको छ भने पनि हाम्रा श्रोताहरू हुनुहुन्छ फेरि कोही कोही चाहिँ। त्यस्तो कसलाई नराम्रो हुन्छ भन्दा, कसको नामबाट सुरुवात गर्नुभयो, ओपनिङ गर्नुभयो, कसको नाममा दर्ता गर्नुभयो भन्ने कुरामा फरक पर्छ। परिवारको बारेमा हेर्नुहोस् एकपल्ट, कसको नामबाट चाहिँ हुन्छ त, भैँसी पालन राम्रो, गाई पालन राम्रो, कुखुरा पालन कसको नामबाट राम्रो होला त भन्ने कुराहरू तपाईँले पहिला हेर्नुहोस्। चिनाबाट हेर्न मिल्छ, चिना छैन भने जन्ममिति र जन्म समयबाट हेर्न मिल्छ। तपाईँको नामबाट राम्रो छैन भने श्रीमतीको नामबाट राम्रो हुन्छ, माता पिताको नामबाट राम्रो हुन्छ, छोरा छोरीको नामबाट राम्रो हुन्छ, कसको नामबाट राम्रो हुन्छ त्यो कुरा हेर्नु पर्यो पहिला सुरुमा। अनि गोठहरू बनाउनलाई दिन हेर्नु पर्यो, भैँसी किन्नलाई दिन हेर्नु पर्यो। अनि यसरी गर्नुहोस् त, तपाईँले हेराउँदै हेराउँदै गर्नुहोस् त, यी हेर्नको लागि पैसा लाग्दैन, निशुल्क फ्रीमा हुन्छ। कुरा बुझ्नुभयो नि, म्यासेन्जरमा म्यासेज गर्नु, जन्ममिति र जन्म समय कुरा बुझ्नु, नभए प्रत्यक्ष रूपमा भेट्न आउनुहोस्, पैसा लाग्दैन। के गर्दा राम्रो हुन्छ मैले भन्ने कुरा हेर्नको लागि, व्यापार व्यवसायमा के गर्ने, भैँसी पालन कुखुरा पनि कसको नामबाट राम्रो होला त भन्ने कुराको लागि चाहिँ तपाईँ भरतपुरमै आउनुभयो भने पैसा लाग्दैन, निशुल्क हुन्छ। फोनबाट पनि फेरि के हुन्छ भन्दा, अब एउटाको बाटोमा हेराउने मिल्दैन, अर्कोको बाटोमा हेराउने मिल्दैन, अर्कोको बाटो हेराउने मिल्दैन, त्यो समय धेरै लाग्छ। त्यही भएर फोनबाट भन्दा प्रत्यक्ष रूपमा एकचोटि कुराकानी गर्न आउनुहोस्, पैसा लाग्दैन, निशुल्क फेरीमा हो, सेवा दिन्छु मैले तपाईँलाई। अब गर्दशाला भाग्य हेराउने मेरो बारेमा, मेरो छोरीको बारेमा, मेरो छोराको बारेमा, माता पिताको बारेमा भने कार्यक्रममा तपाईँले पाले पाले फोन गर्नु, नभए प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न सक्नुहुन्छ। अथवा टाढा हुनुहुन्छ भने फोनबाट कुराकानी गर्नुहोस्, फोनबाट गर्दशाला भाग्य हेर्नको लागि टिकट काटेर पालमा बस्नुहोस्। यसरी तपाईँले कामहरू गर्न सकिन्छ भनेर मैले तपाईँलाई जानकारी गराइराखेको छु। मैले सक्ने सम्मको सहयोग मबाट तपाईँले पाउनुहुन्छ, यसमा तपाईँले निर्धक्क भएर बस्नुहोस्। अरू ज्योतिषीले हेर्नुहोला नहेर्नुहोला, भन्नुहोला नभन्नुहोला, राम्रो होला नहोला, के होला, तपाईँ म कहाँ आइपुग्नु भयो भने चाहिँ म तपाईँलाई देखाइदिन्छु ग्रह तपाईँलाई कस्तो छ, यो ग्रहले के गरिराखेको छ, अहिले तपाईँलाई कुन ग्रह चलिराखेको छ भन्ने कुरा देखाइदिन्छु म। जस्तै श्रीमान श्रीमती ग्रह मिलेको छैन भने दुवै श्रीमान र श्रीमतीको दुवैको ग्रहमा मिलाइदिन्छु त्यहाँ, अनि हेर्नुहोस् त ल कसो गल्ती रहेछ, के कुरामा कमी कमजोर भएर तपाईँको दुईजनाको ग्रह नमिलेको रहेछ, झगडा परेको रहेछ भन्ने

म देखाइदिन्छु, विवाह भएको छैन बाधा आएको छ भने पनि म तपाईँलाई देखाइदिन्छु, ल हेर्नुहोस् यहाँ के कारणले गर्दाखेरि यस्तो भएको रहेछ भनेर म तपाईँलाई, मैले हेर्न होइन तपाईँलाई हेर्न सिकाउँछु म, ल हेर्नु यो कारणले गर्दा यस्तो भएको है तपाईँलाई भनेर चित्त बुझाउँछु मैले, आफै आँखाले हेरेपछि त चित्त बुझाउनु पर्यो फेरि, हो कि होइन? अब बाबु नानीको पढाइमा बाधा छ, पढ्दै पढ्दैन, खेलेर खेलै गर्ने, पढ भन्यो रिसाउने, छिट्टो रिसाउने, घमण्डी हुने, र कुन ग्रहले गर्दा के ग्रहले गर्दा घमण्डी भएको हो त यो केटो होइन, यसको विषयमा पनि म भनिदिन्छु। सबै कुराहरू हेर्नु, आफै आएर हेर्न पाउनुहुन्छ, म कहाँ आउनुभयो भने म हेर्छु भन्नुभयो भने होइन, तपाईँले चाहिँ रेकर्ड गर्नुहोस्, मोबाइलमा भिडियो रेकर्ड गर्नुहोस्, अडियो रेकर्ड गरेर राख्नुहोस्, सुन्नुहोस्, तपाईँले चाहिँ यसरी गर्नुभयो भने एकदमै सरल र सजिलो हुन्छ भन्ने कुरो जस्तो मलाई लाग्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कार्यक्रम ज्योतिष वास्तुको समय भने आजको लागि चाहिँ सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841575223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: रेडियो साइन 89.8 मेगाहर्ज
2: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
3: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
4: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
3: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
4: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
3: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
4: सम्पर्क नम्बर 98 450 82 997
2: 98 550 10 997
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
6: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
8: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
9: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसोक
10: चैते धानमा नेक ब्लास्टको समस्या
9: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
10: रोगको लागि अनुकूल मौसम
9: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
10: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 हुमल 2 हुमल 5 हुमल 6 र हुमल 7 लगाउने
9: खेतमा पानी जमाइराख्ने
10: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
9: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
11: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
12: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: कलेजका विशेषताहरू:
12: पर्याप्त सुविधा सहित आफ्नै भवन,
11: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
12: पर्याप्त छात्रवृत्ति व्यवस्था,
11: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
12: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656 93 495।

मसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: खरो विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।

चर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेसलाई आखिर किन विघटन गर्न चाहिरहेको छ संस्थापन इतर पक्ष भन्ने खालका प्रश्नहरू यतिखेर उब्जिएका छन्। नेपाली कंग्रेस सक्दो रूपमा अगाडि बढ्न सक्छ कि सक्दैन? आज नेपाली कंग्रेसका मतमतान्तरहरू

0: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-94-495।
2: खरो विषयमा चरो बहस, नेपाली बहस,
3: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चल्छौ।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं। युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, विभिन्न डिजिटल प्लेटफर्मबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्छौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। सामाजिक आर्थिक राजनीतिक क्षेत्रका विषयमा, सांस्कृतिक क्षेत्रका विषयमा हामी बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, प्रधानमन्त्री बालिन र शाह बालिन पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदैछन्। औपचारिक रूपमा 11 जना सांसदले सोध्दैछन् प्रश्न। आज प्रधानमन्त्री बालिन र शाह कालो चस्मामै संसद भवन प्रवेश गर्नेछन्, किनभने नेपाली सेनाको अस्पतालमा जाँच गराएर उनले कालो चस्मा लाउनै पर्ने रिपोर्ट संसद सचिवालयलाई पेश गरेको भन्ने विषय पनि आएको छ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभाको नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्, किनभने सभामुख डीपी अर्यालले रूलिङ गरेर उनी आज 10 गते संसदमा उपस्थित हुन लागेका हुन्। नेपालको राजनीतिमा, संसदीय अभ्यासमा यो पहिलो पटकको अपवादमा हुने यस्ता खालका रूलिङहरूमा बालेन शाह आज सहभागी हुँदैछन् र नेपालको पार्लियामेन्ट अर्थात लोकतान्त्रिक पद्धतिमा सदन भनेको विधायकीहरूको एउटा थलो हो, त जहाँ चाहिँ जनताका प्रतिनिधिहरूले आफ्ना आवाजहरू मुखरित गर्छन् र जनताले प्रत्यक्ष रूपमा त्यसमा हेर्ने र उनीहरूका गतिविधिहरू निहाल्ने मौका पाउँछन्। संसदीय व्यवस्थामा, लोकतान्त्रिक व्यवस्थामा संसदीय व्यवस्थालाई मर्यादित बनाउनका निम्ति काम गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय फागुन 21 गतेको निर्वाचनबाट आएको सरकारले पछिल्लो जुन किसिमका गतिविधिहरू गरिरहेको छ, प्रधानमन्त्रीले जुन किसिमका गतिविधिहरू गरिरहेका छन्, त्यो चाहिँ लोकतान्त्रिक पद्धति अनुकूल भन्दा पनि केन्द्रीकृत सेन्ट्रलाइजेशनका रूपमा अगाडि बढ़ेको भन्ने आरोपहरू पनि यतिखेर सरकारले खेपिरहेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजबाट प्रधानमन्त्री सुध्रिएकै हुन्छ, सांसदका प्रश्नको उत्तर दिन्छन् त यतिखेर संसदमा गएर 11 जना सांसदले आज प्रश्न सोध्दैछन्। प्रधानमन्त्री आउने कुरा कन्फर्म जस्तै होला, किनभने रूलिङ भइसकेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बालेन्द्र शाहले आज संसद फेस गर्दैछन्। आदरणीय श्रोता, तपाईँले जानकारी गराउँछौ, हामी यतिखेर 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न विभागलाई मन्त्रालयको निर्देशन छ। श्रम, युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा आबद्ध 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। 25 मध्ये 15 व्यवसायीले सिन्डिकेट छाड्ने प्रतिबद्धता जनाइसकेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हिराबाबु डाँगी हरिले विभागले कुन खालको कार्यवाही गर्ने हो त्यो भने स्पष्ट भइ नसकेको बताएका छन्। आदरणीय श्रोता, नेपालबाट मलेसिया जाने अर्थात मलेसिया पठाउने मेन पावर कम्पनीका बारेमा पटक पटक विवाद आउने गर्दछ। त्यसैले यो विवादलाई साम्य गर्नका निम्ति मन्त्रालयले कार्यवाहीको सिफारिश गरेको छ। बालेन पर्खिरहेको छ बन्चरे डाँडा। आदरणीय श्रोता, 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुनसाथ बन्चरे डाँडाको डम्पिङ साइट पुगेका बालेन्द्र शाह बालेनले एउटा बाचा गरेका थिए, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबिर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उनी बन्चरे डाँडा पुगेका थिए। बालेन आएको खबरपछि स्वागत गर्न खादामाला लिएर पुगेका स्थानीयहरूको खादामाला उनले ग्रहण गरेनन्, तर अहिले पनि ग्रहण गर्ने स्थितिमा छैनन्, किनभने त्यहाँ चाहिँ फोहोर व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन। आदरणीय श्रोता, फेरि अदालतको पोल्टामा गएको छ कंग्रेसको किचलो। कंग्रेसको किचलो सर्वोच्च अदालतमा प्रवेश गरेको छ। पूर्णबहादुर खड्का र निवर्तमान सभापति शेरबहादुर देउबाको रेट सर्वोच्चमा दर्ता भएको छ। के यसले नेपाली कंग्रेसलाई बलियो बनाउँछ? यो आन्तरिक कलहले, आन्तरिक झगडाले, राजनैतिक दलको झगडाले कंग्रेसलाई किन कमजोर बनाउन खोजिरहेको छ? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, के छ रेट निवेदनको माग? देउबा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उनीहरूको माग दावी भने एकै खाले रहेको छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधिक गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 मा फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो, तर उक्त फैसलामा प्रश्न उठाउँदै देउबा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश
डाक्टर मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। अब कंग्रेसको विवाद के हुन्छ भन्ने विषय पनि आजको बहसको चर्चामा रहनेछ। आदरणीय श्रोता, एजेण्डामा प्रदेश खारेजी छ, प्रदेशमै पदका लागि रापरबाको रणाको मचिएको छ यतिखेर। रापरबाले प्रदेशमा जुन किसिमको आफ्नो रणाको मचाइरहेको छ, तर प्रदेश चाहिँदैन पनि भनिरहेको छ। नेपालको राजनीतिमा यस्ता खालका विषयहरू भने नौला होइनन्, ती भइ नै रहेका हुन्छन्। त्यसैले गर्दाखेरि रापरबा आफ्नो अडान आफ्नो सिद्धान्त बिर्सिँदै गएको हो त। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं ओलीलाई नेतृत्व छाड्न दबाव छ। फागुनको निर्वाचनमा एमालेको लज्जाजनक हारपछि आफ्ना विश्वासपात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उत्रिएका छन्। तर केपी शर्मा ओली अहिले पनि टसको मस भएका छैनन्। विष्णु पौडेल मौन छन्, बादल पुनर्लेखन गर्दैछन् प्रतिवेदनको, तर शंकर पोखरेल एक्लै बोलेर नेकपा एमाले परिवर्तन हुने पक्षमा छैन। ओलीको वरिपरि फेरि राजनीति घुमिसकेको छ, र जुन ओलीले फेरि आफूलाई शक्ति आर्जनको एउटा विन्दुमा उभ्याइसकेका छन् नेकपा एमाले र ओली पर्यावाची जस्तै हो भन्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, बुझिएन हेर्नुहोस् बा भनेको ईश्वर समान हुन्छन् होइन र भनेर चाहिँ एउटा कार्टुन आएको छ। आदरणीय श्रोता, केपी शर्मा ओलीले कुनै पनि हालतमा एमालेको नेतृत्व नछोड्ने अडान दोहोर्याएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
3: डिस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नागरिक क्षेत्रका अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ, थ्याङ्क यू भेरी मच। बताउँ, म साँच्चै म राजनीति विशेषज्ञ होइन है, म डाक्टर मात्रै हुँ।
3: ए, डाक्टर साहब हुनुहुन्छ, नागरिक क्षेत्रका विषयमा आवाजहरू उठाउनुहुन्छ डाक्टर
4: साहब।
3: तपाईँको विश्लेषण मिल्छ डाक्टर साहब, हामीले धेरै पटक बहस गरेका छौँ होइन, तपाईँले जनताको पक्षमा बोलेका आवाजहरू धेरै मिलिरहेको छ, त्यसैले हामी पटक पटक डाक्टर साहबलाई यहाँ दुःख दिइरहेको छौँ कार्यक्रममा। आज प्रधानमन्त्री पहिलो पटक औपचारिक रूपमा संसदमा प्रस्तुत हुँदै हुनुहुन्छ, तर कालो चस्मा लाउनै पर्ने बाध्यता भयो आँखाको कारणले गर्दाखेरि होइन, उहाँले चाहिँ प्रश्नहरू फेस गर्न सक्नु होला आज सांसदहरूका प्रश्न।
4: आज मलाई अस्ति मन लाग्छ कि हिजो मैले सुने हाँसोमै उठ्यो कि अस्ति मात्रै प्रधानमन्त्री आफै मोटो आँखेर मुस्ताङ पुग्नु भएको थियो, सडन्ली उहाँको आँखामा यस्तो भयो कि चाहिँ नि कालो चस्मा नलाइकन हुँदैन हुने भयो। अब अचम्म बाहिर घामको ग्लेयर मात्र मान्छे कालो चस्मा लाउँछन् के, त्यो संसद भवनभित्र त्यस्तो ग्लेयर त हुन नपर्ने हो, घामको ग्लेयर त नहुने हो, भनेदेखि कालो चस्मा त्यहाँ पनि लाउनु पर्ने अर्थमा चाहिँ हुन्छ। यो खालि एउटा यो कुनै बसको विषय पनि होइन,
3: आर्मी हस्पिटलबाट आएको छ फेरि रिपोर्ट पनि आर्मी हस्पिटलबाट।
4: अचम्म किन भनेदेखि यो कालो चस्माको विषय चाहिँ नि यो उठिरहेको छ, यो माने अचम्मसम्म उठिरहेको छ, तर अहिले आएर अब रिजनिङ देखि चाहिँ अब चाहिँ आँखाको डाक्टरले चाहिँ नि लाउनै पर्छ भनेर भन्दै त्यो मलाई अलिक छक्क पऱ्यो कि, म पनि अचम्म लाग्यो मलाई। तर मलाई शङ्का चाहिँ के छ भने बालन शाहलाई कसैले चाहिँ नि अब कुनै ज्योतिषीले हो र या कसरी चाहिँ नि तिमी चाहिँ नि कालो नै लाऊ भनेर भनेको छौ कि जस्तो मलाई शङ्का लाग्छ। बट अब हामीलाई थाहा छैन यो कुरा, त मलाई अचम्म चाहिँ लाग्यो भवनभित्र नै कालो चस्मै लाउनु पर्ने अहिले मलाई अचम्म लाग्छ।
3: भनेपछि अब आँखामा कालो चस्मा सनग्लास भनेर चाहिँ सूर्यबाट बस्न दिउँछ, घाममा त लाउँछन् नै होइन प्रायले,
4: लाउनै पर्यो
3: होइन, कि चाहिँ आँखामा चाहिँ मोतियाबिन्दु भाकाहरूले लाउँछन् होइन, धेरै त्यो कालो चस्मा लाउनै पर्छ
4: लाउँछन् हो। तर जो व्यक्ति अस्ति मात्रै बाबा मुस्ताङसम्म आँकेर गएको छ, फेरि मुस्ताङमा के छ भने त्यहाँ त एकदम घामको ग्लेयर त भयङ्कर हुन्छ, घाम काठमाडौँ जति हुन्छ नि पोल्युसन धेरै, त्यो तेज चाहिँ रात चाहिँ कम गराउँछ रेज चाहिँ, त्यो मुस्ताङ चाहिँ एकदमै ओपन हुन्छ, त्यसलाई ग्लेयर भन्छन् कि एकदम कडा जसले मान्छेले सनग्लासेस पनि अल्ट्रा भायोलेट रेज प्रोटेक्ट गर्ने सनग्लास लाउँछन् नि, अब त्यस्तो त्यहाँसम्म पुगिरहेको मान्छे सडन्ली यहाँ चाहिँ नि भवनभित्र कालो छ लाउनु पर्ने एनिवे, तर त्यो अहिले मुख्य बस थियो होइन,
3: बस होइन, यो आज प्रश्नोत्तरमा सहभागी हुँदैछ फेस गर्न रुलिङ भएको छ क्या सभामुखको रुलिङ,
4: होइन अब त्यो चाहिँ हेर्नु रुलिङ नै गर्न परेपछि त पहिलो कुरा प्रधानमन्त्रीको चाहिँ यो एटिट्युडमै प्रश्न चिन्ह उठ्यो, कुनै पनि प्रधानमन्त्रीलाई आज भने पहिलोचोटि एकचोटि प्रश्न हुँदैछन् त्यो पनि रुलिङबाट कान नाकमा नथिलाएर चाहिँ आइज खबर बताइदिए, यहाँ सांसदको धेरैजना आवाज आइसक्यो उपस्थित हो भनेर त्यतिसम्म रुलिङ दिन परेपछि त प्रधानमन्त्री त एक प्रकार त नि यो माने यो त रवैया ठिक भएन भए, यो त कुनै नर्मल डेमोक्रेसीमा त प्रधानमन्त्री आफै आएर चाहिँ स्पष्टीकरण दिन्छन् के, यहाँ त कान नाकमा नथिलाएर चाहिँ तान्न पर्यो सभामुख चाहिँ आउनुहोस् दमै दिनै पर्यो जवाब भन्दाखेरि त्यो चाहिँ त राम्रो देखिएन कि एकदम राम्रो देखिएन।
3: तर अहिलेको अवस्थामा चाहिँ अब सभामुखले यो पहिलो पटकै यसरी रुलिङ गरे होला होइन, नेपालको राजनीतिक इतिहासमा
4: पहिले नै रुलिङ गर्न पर्थ्यो, जब चाहिँ तीन महिना भइसक्यो त्यत्रो हङ्गामा चाहिँ संसदमा एभ्री डे संसदमा चाहिँ खोज तिमीले उठेर मञ्चबाट चाहिँ हामीले भारतको भूमि चाहिँ मिच्या चाहिँ भन्यो के प्रमाण छ, कुन भूमि हामीले भारतलाई फर्काउनु पर्ने हो बताऊ भनेर तीन महिना भइसक्यो बोलेको झन्डै झन्डै, अब यहाँ चाहिँ जवाफै छैन। त्यही बेलामा सुरुमै चाहिँ यस्तै ठुलो महत्वपूर्ण कुरा परेपछि त्यो बेलामा अरिजालजीले त्यो सभामुखले रुलिङ गर्नु पर्थ्यो या उहाँले आऊ भन्नु पर्थ्यो, अब त्यो चाहिँ गर्नु भएन, त्यो कमजोरी पनि देखाउनु हो। अब अहिले चाहिँ नि ज्यादै वर्ष भयो संसद नै नचल्ने अवस्था पुगिरहेको छ भनेदेखि अनि रुलिङ चाहिँ गर्नु पर्यो, अब रुलिङ गर्नु सभामुखको अहिलेको त ठिक भयो तर सुरुमा चाहिँ कमजोरी देखाउनु भयो, त्यो बालन शाहको लागि प्रधानमन्त्री रहेछ भनेदेखि साह्रै माने यो चाहिँ डेमोक्रेसी कमजोरी पार्ने कुरा चाहिँ हो, किनभने रुलिङ गरेर नाकमा नथ्याएर चाहिँ पार्लियामेन्ट जवाब दिए भनेर अवस्था आउनु नहुने थियो, त्यो भर्खरको सुरुवातको अहिलेको प्रधानमन्त्री कालमा भयो, त्यो राम्रो भएन।
3: अब एउटा कुरा डाक्टर साहब, यो जस्तो रवि लामिछाने र बालेन शाहको सम्बन्धको विषय, किनभने अब ठूलो दल हो अहिले, किनभने नेपालको पहिलो दल हो राष्ट्रिय स्वतन्त्र पार्टी होइन, उहाँहरूको बीचको सम्बन्धका कुरालाई कसरी हेर्न सकिन्छ अहिले? विश्लेषण गर्नु
4: छैन, अहिले राष्ट्रिय स्वतन्त्र पार्टी माने अवस्था दयनीय छ, रवि लामिछानेको त अवस्था खत्तमै छ। किनभनेदेखि रवि लामिछानेले अब सुरुमै चाहिँ नि उनले अनडेमोक्रेटिक हिसाबबाट चाहिँ नि बालेन शाहलाई त प्रधानमन्त्री होस् हुन्छ भनेर भनिदियो। हेर्नुहोस् अब त्यो त नर्मल डेमोक्रेसीमा त मान्छे चुनिएर आउँछ, पहिले संसदीय दल बस्छ, उनीहरूले इलेक्सन गर्छन्, अनि के चाहिँ प्रधानमन्त्री चुनिन्छ नि। यहाँ त जङ्गबहादुर शैलीमा चाहिँ नि तराई वीरता दिए, मैले दिइदियो। अब कुरा आयो के भनेदेखि रवि लामिछानेले कन्ट्रोल गर्न सकेन, मुख्य किन सकेन भनेदेखि उनीमाथि यसै पनि मुद्दा छ दुईटा, सहकारीको र मनी लन्ड्रिङको, त्यही दुईटा मुद्दा पाएर ओलीले यति वर्ष जाके जाके गरे जेलमा। अब बालन शाहले त हातमा अर्को ठूलो हतियार, आधिकारिक हतियार पाएछन्, राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ नि रवि लामिछाने माथि फौजदारी मुद्दा लगाऊ भनेर भनिदिएको छ। हेर्नुहोस् निर्देशै त्यस्तोहरू लाग्नुहोस् भनेपछि त भाजपा हातलाई ठूलो हतियार भयो रवि गरेछ। अब रवि चुच्क बोलोस् या अलिकति प्रधानमन्त्रीको कुर्सीतिर ताक्यो भनेदेखि बालनले एक रात पनि उसलाई ठोकिदिन्छ।
3: तर रविको हातमा पावर छ नि त डाक्टर साहब, अहिले त पार्टी त रविकै कब्जामा छ नि त अहिले,
4: के पनि छैन। रविको हातमा अहिले हेऱ्यो भनेदेखि अध्यक्ष हुन्, पार्टीभित्र यताउति गर्न सक्लन्, तर यतिसम्म चाहिँ उनले अस्ति आफ्नै पार्टीभित्र महामन्त्री तोक्न सकेनन्, उपसभा सभापति तोक्न सकेनन्, किन बालन शाह चाहिँ भागिदियो मुस्ताङतिर गइदिए भनेदेखि रवि लामिछानेको हेर्नुहोस् हालत खराब छ। त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले कमजोर अवस्थामा, हामी 181 नबटाउनुहोस्, पार्टी बलियो हुन्छ तब नै सरकार बलियो हुन्छ, उसको सरकार बलियो हुन्छ। चाहिँ यो त एकल सरकार पर्यो, मिलिजुली सरकारमा त पार्टीहरू बलियो हुनुपर्छ, एकल सरकारमा पार्टी बलियो नभइकन सरकार बलियो हुन सक्दैन, एक दिशामा जान सक्दैन, प्रोग्राम एउटा प्लान एउटा जान सक्दैन, मुलुकलाई फड्को मार्ने हिसाब जान सक्दैन। यहाँ त के भइदियो भनेदेखि पार्टी यति कमजोर भइदियो, कहाँको फड्को मार्ने, यहाँ त आफ्नै रणभुल्लेमा परेका छन् आफ्नै पार्टीभित्र। महामन्त्री तोक्न सकेनन् बाबा त्यत्रो भेला गरेर, उपसभा सभापति तोक्न सकेन भनेदेखि कहाँ पुग्यो यिनीहरूले भन्नुहोस् मलाई। त्यो बस्नु पर्छ बालन शाहले, ऊ त उसलाई वरिष्ठ नेता भनेपछि बस्नै पर्छ, वरिष्ठ नेताको हिसाबमा उसले प्रधानमन्त्री पद चाहिँ खायो
3: होइन। किन बहिष्कार गर्दैछन् बालनले पटक पटक यस्ता केन्द्रीय समिति बैठक, मतलब छैन त्यसो भए पार्टीको चाहिँ।
4: बालन शाहलाई बचाउनुहोस् मलाई, तपाईँ अगर तपाईँले तपाईँ कुनै घर बनाउनुमा तपाईँको हातै छैन, तर पछिबाट चाहिँ कुन जाने शब्द भन्ने निम्ता गरेर आउनु चाहिँ घर बस्नुहोस् भनेर भनेपछि त्यो घरको माया तपाईँलाई हुन्छ कि त्यो घर बनाउने मान्छेलाई माया हुन्छ। आज आज यो राष्ट्रिय स्वतन्त्र पार्टी जिरो अवस्थाबाट रवि लामिछानेले बनाए, उनीहरू उनलाई केही सहयोगीले कसैले नचिनेको बेलामा आफ्नो पैसा आफ्नो प्रोफेसनल सबै लियाकत हालेर उनले गरे, 21 सिट ल्याए, त्यो क्रिएसन गरेको यिनीहरूले, यिनलाई माया हुन्छ पार्टीको, पार्टी डुब्यो भनेदेखि उनलाई चाहिँ धक्का पर्छ। बालन शाह खुत्रुको पछिबाट न यो पार्टीमा कुनै देन छ, न कुनै उनको चाहिँ कुनै उपस्थिति छ, चट्ट रवि लामिछानेको के मूर्खतापूर्ण कुराले ठ्याक्कै चाहिँ नि उनलाई प्रधानमन्त्री पद दिइदियो। अब अहिले बालन शाहले यो पार्टीको माया नै छैन, उनले पार्टीबाट पद पाइहाले, उनलाई चाहिँ सबै माने रवाब पाइहाले, उनलाई के मतलब पार्टीसँग, उनले हिँड्थे मुस्ताङतिर यत्रो चाहिँ अधिवेशनमा, उनले मुस्ताङ हिँडे रिजल्ट के भयो, पार्टी अपूर्ण भएको छ, अपूर्ण पार्टीले कहिले पनि अगाडि बढ्न सक्दैन। यसको मतलब बालन शाह र रविको अहिले चाहिँ
3: तर भित्रभित्र आन्तरिक रूपमा चाहिँ अडाडै वर्ष सहमति भएको छ भन्ने कुरा पनि आएको छ डाक्टर साहब, दुईजना बीचको कसैलाई थाहा छैन रे त्यो कुरा चाहिँ।
4: कुनै सहमति छैन भने मञ्चबाट फुटबल यहाँ त्यहाँ हान्छु भन्दै पनि हुन्छ, देखिसक्यो। अगर त्यो त्यस्तो सहमति भए भनेदेखि अहिले चाहिँ त्यस्तो अधिवेशनमा चाहिँ त्यो पदाधिकारी पार्टीको तोक्नु छ बाबा महामन्त्रीसम्म भन्दाखेरि त्यहाँ बालन शाह उपस्थित नभए चट्ट जान्छ, त्यो पनि कुनै कुनै आधिकारिक कुरामा होइन, उनले छुट्टीमा गएको रहेछ भन्नुहोस् त मलाई, त्यो कुनै एकदम इमर्जेन्सी कुरा परेर देशमा कहीँ भैँचालो आएको भए आपद विपद परायो भए त्यहाँ प्रधानले जानै पर्यो भने भिन्दै कुरा हुन्छ। यहाँ त उनले छुट्टीमा गएर हेर्नुहोस् त मोज मजाक पोखरा, त्यहाँबाट मुस्ताङ मजासँग गए, यहाँ चाहिँ पार्टी चाहिँ हावा खाएर बस्यो किनभनेदेखि मेन पदाधिकारी तोक्न सकेन।
3: होइन, मुस्ताङ जाने कुरालाई पनि धेरै रूपमा विवादित पनि हुन्छ मुस्ताङ जाने विषय। यो पाला उनको के भयो, मुस्ताङको विषय के हुन सक्छ?
4: हेर्नुहोस्, मैले सुने चाहिँ कुरा छ, पहिलाको चाहिँ मैले सुने एडमिनिस्ट्रेसनलाई प्रशासनलाई थाहा थिएन, यिनी सबै आर्मीको कन्ट्रोलमा गाडे, आर्मीलाई मिलाएर गाडे, आर्मीसँग गोपनीयता हुन्छ। हेर्नुहोस्, यो प्रशासन या पुलिसमा यिनीहरू गोपनीयता हुँदैन। त्यसले भालन शाह त्यहाँ गएको प्योर छुट्टी बनाउनु हो कि या अरू नै कुनै उद्देश्य, आर्मीलाई मात्र

0: र TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
4: चैते धानमा नेक ब्लास्टको समस्या:
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने:
4: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।
5: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना, सचेत रहन मौसमविदको सुझाव।
1: कोशीको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै यति ठाउँमा भारीसम्मको पानी पर्न सक्छ।
0: र अस्ट्रेलियामा जारी टप एन्ड टी20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत, किङ्स मेनसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको उचित कदम हो, तर घोषणा मात्र पर्याप्त छैन। भोटेको सी बाढ़ीले पुर्याएको क्षतिको यकीन गर्दै सम्पर्कविहीन नागरिकको तत्काल खोजी, घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना राज्यको पहिलो प्राथमिकता हुनुपर्छ। अब राहत र उद्धारसँगै जोखिमको दीर्घकालीन अध्ययन, पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण र नागरिकको सुरक्षा सुनिश्चित गर्ने ठोस कदम सरकारको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
3: रसुवास्थित बोटेखुसीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ। अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले बताउनुभयो। रसुवा नुवाकोट धादिङ र चितौन स्थित नदी तटीय क्षेत्रमा शव भेटिएको हो। पीटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको उहाँको भनाइरहेको छ। बाढ़ीमा परेका 28 जना प्रहरी कर्मचारी पनि सम्पर्कमा छैनन्। आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेदो खोलाको बाढ़ी रसुवाको भुटेकोसीमा मिसिएर ठूलो क्षति भएको हो। बाढ़ीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत 17 प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्। अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 6 हेलिकप्टरबाट बाढ़ी प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङका पालिकाहरूलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले 3 जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गरेको निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालय नेपाली सेनाले व्यवस्था मिलाउने गरी जिम्मेवारी तोकिएको छ। बैठकले घाइते तथा विचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकका निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
4: र तल्लो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै त घटनामा परि मृत्यु हुने परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
3: बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने लगायतका विभिन्न 10 निर्णय गरेको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण रसुवाको स्याफ्रे बीसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपान नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभयो। रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन छन्। तिब्बतबाट आएको बाढ़ीका कारण भोटेकोशी र त्रिशुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले हालसम्म विभिन्न क्षेत्रका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी दिनुभयो। बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताउनुभयो। रसलमा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको जानकारी दिएको हो। उक्त हिम चट्टान पहिरोका कारण लिन्दे खोलामा ठूलो मात्रामा लिग्रान सहितको बाढ़ी आएको र बाढ़ी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। आजको संसद बैठकमा पनि सांसदहरूले रसुवा बाढ़ीपछि उद्धार र पूर्व सतर्कताका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवामा गएको बाढ़ीबाट प्रभावितहरूको खोजी राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनुभयो।
5: सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
3: यसैबीच पृथ्वी राजमार्ग मुगली नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातिको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातिको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिले देशभर नै बाधा नआएको अवस्था छ। यति बेला वर्षाको कुरा गर्नुपर्दाखेरि विशेष गरेर लुम्बिनी बागमती कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि यो दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड र तराई बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै यो दुई ठाउँमा भारीसम्मको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्ने चाहिँ देखिन्छ। देशका अब यो पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अति बढी ठाउँमा र यो कर्णाली सुदूरपश्चिम प्रदेशमा अति कम ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्छ।
3: यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मध्य प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। स्नातकोत्तर तहको एमजीटी 522 इन्टरनेशनल बिजनेस विषयको परीक्षा बाढ़ी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिभुवनका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो। भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिवीले जानकारी गराएको छ। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भइएको खेलमा नेपालले एसीटी कमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भुर्तेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स मिनसँग खेल्नेछ। सन्तोषी रावल। समयमा नै बाढ़ी बारे सूचना आउन नसक्नुको कारण
6: नेपालको स्टेशनलाई चाहिँ त्यसले हानिहाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडिओ त्यहाँको रसुवाको सिडिओ कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयका मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं।
3: पूर्व सूचना प्रणालीमा के नेपाल चुकेको हो? कुराकानी आजको आकस्मिक बाढ़ीले उठाएका गम्भीर प्रश्न, कारण क्षति र अबको जोखिम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: क्यासको फिर्ता लिनुभयो त? एमसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एमसेल एपमा क्लेम गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्। एमसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्ति र बाढ़ी पहिरोको विषम परिस्थितिमा हवाई भाड़ा वृद्धि नगर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। विपदको समयमा सड़क यातायात अवरूद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाड़ा बढ़ाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उडान भर्ने सबै वायु सेवा कम्पनीहरूलाई पत्रचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यानमा राख्न सचेत गराएको हो। बाढ़ीले 7 विद्युत आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार 431.1 मेगावाट बिजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ। रसुवा गढ़ी विद्युत आयोजनाको 111 मेगावाटमा क्षति पुगेको छ। चिलिमेको 22, लाङटाङको 20, अप्पर त्रिशुली 3, 1, 60, त्रिशुली विद्युत आयोजनाको 24, देवीघाटको 14 र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडी एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग वहाँकै निवासमा भएको भेटघाटमा स्थापना कालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 औं साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाण्डुमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एशियाका प्रसारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा अकोर्याबका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो अझै यकीन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढ़ीका अध्यक्ष श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईँले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटेकोशी बाढ़ीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढ़ीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भन्नुभयो,
11: फर्मली चाहिँ अब आएको होइन, तर हाम्रो नेपालको टिम र त्यहाँको तिब्बतको त्यहाँ युनिभर्सिटी, ठ्याक्कै मलाई युनिभर्सिटीको नाम त याद भएन, जो हाम्रो टिम त्यहाँ छ, उहाँहरूले चाहिँ तिब्बतमा रहेको टिमले यो विश्लेषण गर्दैछ कि हामीसँग पहिला पनि उहाँले काम गर्नुहुन्थ्यो, अनि त्यो विश्लेषण गर्दाखेरि चाहिँ त्यो केही चाहिँ जो हिम पहिरो आएर हो नि त यो के ताल बनेको त हिम पहिरो आएर ताल बनेको हुनाले चाहिँ केही चाहिँ पहिलो फुटेर आयो, तर अझै पनि उहाँको एनालाइसिसमा विश्लेषणमा अझै पनि ताल छ र त्यो आउने सम्भावना त्यो फुट्ने सम्भावना एकैचोटि पनि फुट्ने सम्भावना हुन सक्छ भनेर चाहिँ हामीलाई खबर आएको हुनाले चाहिँ हामीले 24 घण्टासम्म अलर्टमा बस्नलाई र त्यो ठाउँमा नजानलाई चाहिँ भनेका छौं। तर अब पहिलो जुन ट्रिगर भयो, पहिलो चाहिँ ठूलो एक खालको ताल बनेको ताल फुट्यो, त्यो जस्तो सायद अब नहुनु पनि सक्छ, तर अहिले नै चाहिँ हामी सुरक्षित छौं भन्ने अवस्था पनि नभएको हुनाले चाहिँ हामीले चाहिँ अब लाइफ जोगाउने हो होइन, लाइफ सेभिङ गर्ने हो, त्यो हुनाले चाहिँ अहिले नै चाहिँ त्यो घटनास्थलमा अहिले नै आफ्नो त्यो घरमा जुन ठाउँमा चाहिँ त्यो भएको छ त्यही ठाउँमा चाहिँ जान चाहिँ अलि सुरक्षित हुँदैन कि भन्ने किसिमले हाम्रो विश्लेषण हो।
12: अझै पनि जोखिम छ, त्यो क्षेत्रमा फर्केर नजाऊ भन्ने हो छोटकरीमा भन्नु
11: हो, छोटकरीमा त्यति हो।
12: जुन अगाडिको जुन बाढ़ी आयो त्यो बाढ़ीबारे चाहिँ अब चीनबाट आएको भन्ने छ नि त, यहाँहरूलाई खबर प्राप्त भएको थियो कि थिएन?
11: त्यहाँबाट खबर त्यसरी त आएन, तर पछि चाहिँ अब जब नेपाली हाम्रो भूभागमा आयो, नेपाली भूभागमा आइसकेपछि चीनबाट पनि एउटा एसएमएस हामीलाई आयो, र त्यो एसएमएस आउने बित्तिकै नेपाली भागमा हाम्रो स्टेशनलाई, नेपालको स्टेशनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो, त्यसपछि हाम्रो रिडिङ भएन। तर हाम्रो सिडिओ त्यहाँको रसुवाको सिडिओ कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं, र त्यो जारी गरेपछि पछि हामीले त्यो देख्यौं पनि त्यो खालको अवस्था, त्यो हुनाले लाइफ सेभिङमा तुरन्तै एसएमएस अलर्टले चाहिँ सहयोग गरेको चाहिँ देखिन्छ। धेरै मान्छेहरू भागेर डाँडातिर लागेको अवस्था र अझै पनि सुरक्षित भएर बसिराखेको अवस्था पनि छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। टिमुरेमा आकस्मिक बाढ़ीको कारण के?
13: अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो, हिम पहिरो सृजना, पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन।
0: अबको जोखिमबारे विज्ञको विश्लेषण कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब आजको आकस्मिक बाढ़ीको कारणको प्रसंग।

0: स्थानीय वासिन्दाले के कस्ता सावधानी अपनाउनु पर्छ र आकस्मिक बाढ़ी आएमा सरकारले तत्काल उद्धार र राहतका लागि के कस्ता व्यवस्था गर्छ भनेर उहाँको धेरै जिज्ञासा छ। यो जिज्ञासा चाहिँ अहिले सबैको मनमा भएको जिज्ञासा
1: हो। भनिहाल्छु के गर्ने, सर्वसाधारणले के गर्ने, यस्तो बाढ़ी आउँदा भन्दा माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है, त्यसमा चाहिँ नि देखिएको थियो। भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ। र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ, यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
0: अर्को चाहिँ विशाल बादशाह कुंवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार सर विशालजी, यो बाढ़ी कसरी आयो, पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
1: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो, अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, अन्त हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा, जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
0: आकस्मिक बाढ़ीबारे जान्न मन लागेको कुनै पनि जिज्ञासा कमेन्ट गर्नुहोस् भनेर हामीले केही समय अगाडि पोस्ट राखेका थियौं, त्यहाँनिर चाहिँ कमेन्ट आएको छ, थुप्रैजनाको कमेन्ट छ। एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ, यसमा तपाईँको के छ?
1: हो, अब साइरन पनि भन्दा पनि अहिले अहिले राम्रो पक्ष चाहिँ के थियो भनेदेखि हामीसँग मोबाइल फोन, जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढ़ीहरू आउँदाखेरि यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै होइन, र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ जरूरी छ। जस्तो अब मैले भने नि खोला मैले एक दुईवटा त्यो भिडियो क्लिपमा दुःखद के देखेँ भने बाढ़ी आएपछि बाटै बाटो भागेपछि त्यही बाढ़ीलाई जित्न त उसले सक्दैन कुदेर होइन दौडेर, भनेपछि ऊ त माथिल्लो पहाड़तिर पो भाग्ने हो त होइन, माथिल्लो भागमा भागेदेखि पो बाँचिन्छ त, अब त्यो खोलै खोला अथवा बाटै बाटो भाग्दाखेरि त त्यो बाढ़ीले चाहिँ नि
0: बगाइन
1: भन्दा सोरेर लग्छ, भनेपछि कतिपय एउटा मैले देखेको चाहिँ पहाड़तिर भाग्ने भन्दा चाहिँ नि भन्दा पानीको खोलाको सतहभन्दा माथितिर जाने हो, त्यही सतहमा दौडिने होइन तल त झन् जानै भएन होइन, त्यसोमा चाहिँ अलिकति शिक्षाको कमी नै छ। अब यसमा चाहिँ अलिकति म के जोड्छु भनेदेखि नि यो अरू बाढ़ी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो, तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ भएको छैन।
0: गाह्रो समयमा छौं तर अझै पनि जोखिम छ र सावधानी अपनाउनु पर्ने त छँदै नै छ। तपाईँको अनुमानमा चाहिँ अब कति जति क्षति हुन सक्ने खालको चाहिँ देख्नुहुन्छ यो बाढीले?
1: त्यो अनुमान त अब आर्थिक क्षति भयो, मानवीय क्षति चाहिँ कस्तो समस्या अब हुन जान्छन्, जो मान्छे अब भागेको सम्पर्कमा आउनु पनि होला सायद कतिपय मान्छेहरू।

0: एउटा कुना काप्चामा लुकेर बसेका
1: कोही त ओडारमा छौ भन्दै हुनुहुन्थ्यो अघि,
0: त्यो पनि चाहिँ सायद अब आउँदै जाला, भोलि भोलि पर्सिसम्ममा त्यो कुराहरू बाहिर आउँदै जाला। तर अब यसको दुर्भाग्य के हुन्छ भने यसमा एकदम धेरै चाहिँ गेग्रान सहितको बाढी हो यो, मैले त्यही भएर यस्तो बाढीलाई चाहिँ हिमबाढी भन्ने मैले नामाकरण गरेको छु होइन, माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किनभने त्यो पुरिन्छ, त्यो निकाल्नै सकिँदैन, भेटिँदैन। जस्तो सेती बाढीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोज, अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन, गेगरानले पुरिदिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
1: खबर छुट्टी पुर्याउन सकेको भए
0: गर्न सकेनौ कि, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब तल खबर गरिरहने पनि अवस्था त्यहाँ
1: चीनको अब तिब्बतबाट बाढी आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालमा समयमै यो जानकारी चाहिँ यस्तरी बाढी आउँदैछ ड्याम फुटेको छ भन्ने खालको आएको भएदेखि अलिक क्षति कम हुन सक्थ्यो कि मानवीय क्षति चाहिँ
0: जुन बाढ जहाँबाट यो शुरू भयो नि यो बाढी त्यो निर्जन स्थान हो जहाँसम्म लाग्छ मलाई होइन, र त्यसपछि जब कहाँबाट सुरु अब यो प्रत्यक्ष थाहा हुन गयो भन्दा जुन रसुवा भन्सार कार्यालय भएको एरिया जुन छ हाम्रो केरुङ नाका जुन छ त्यहाँ बाढीले क्षति गरिसकेपछि चाहिँ भयो। अब एउटा समस्या के हुन गयो भन्दा त्यहाँ कतिपय अब प्रहरी चाहिनेहरू पनि हराइरहनु भएको छ भन्ने कुरा आएको छ होइन,
1: रसुवा बाढीका कारण बगाएका हालसम्म 72 जनाको शव भेटिएको छ। जलविद्युत आयोजनाहरूमा 190 जना सम्पर्कविहीन छन्। बाढीका कारण सम्पर्कविहीन भएका पर्यटकको संख्या 403 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 जना विदेशी र 65 नेपाली पर्यटक र सम्पर्कविहीन भएका छन्। बाढी प्रभावितको उद्धार खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपति पौडेलको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई सरकार साथमा रहेको बताउनु भएको छ। बाढीले त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय क्षतिग्रस्त भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कूलभित्रको ठूलो मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवारीले बताउनु भएको छ। सरकारले विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जीत भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम
2: सहिनो समय सूचक अहिले रातिको 8 बज्यो 8 PM

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोयो
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिन्छु मात्र होइन गजबटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ
4: प्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 550 82 751
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
6: लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1 सम्पर्क नम्बर 0656493495
11: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
12: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
11: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
13: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
14: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझेन छोरी
13: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
15: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
16: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
16: सम्पर्क नम्बर 9845082997,
17: 9855010997।
18: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
19: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
18: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
19: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
18: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
19: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
18: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
19: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
18: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
20: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
21: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
20: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
21: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
20: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
21: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
20: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
22: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।

0: गर्मी भयो
1: आमा मलाई दुध है
0: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसुक
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढ्दो प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 हुमल 2 हुमल 5 हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्

0: ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको, अधिकारी सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विजरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समय अवधि, एक्लोपनको महसुस र खनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकी सहितका औषधिको पहुँचमा तत्काल गएको पनि पाइएको छ र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेल मूल्य यो साता 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 औसत भन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाण्डुभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
2: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
1: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकताबारे भने,
2: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरे।

0: छ। बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्। जसमा छवटा विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढ़ीमा बगेको सुनाइन्।
1: अगाडि सबै सल्लाह बनाए देखिहाले, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनी छोरीलाई झन् अलि भाग्न सक्दै
2: नेपाली दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्। जसमा छवटा विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण

0: Foi पाएन कसैले कति सर्वनाश बनाए त्रिशुलीमा हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मलाई त्यो घरमा उम्रिन भ्यायो भन्ने हामीलाई नै थाहा छैन कि.
1: गुमा पण्डितको ज्यान त जोगियो तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ.
2: भैँसी माउ पाडा गरेर पाँचवटा हो, छवटा पाडाहरू चारा हो, थियो माउ तिनवटा थियो, त्यो पनि लयो, खेत पनि सबै लयो. अब अन्नपाडा सबै हुने मेरो खेत पनि छैन, 10 बोरा तोरी, अब 6 क्विन्टल पनि परियो मकै, मकै 4 फुटभरि मकै धान सबै थोक लयो, त्यो पनि छैन.
1: र सुवास्थित रेडियो लाङटाङकी स्टेसन म्यानेजर गीता न्यौपानेले त्यहाँको अवस्थाबारे भनिन्.
3: यतिखेर रसुवामा चाहिँ गोसाइकुण्ड मेला पनि सञ्चालनमा छ, 12 गते चाहिँ जनपुण्य मेला चाहिँ भएको थियो. विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ. जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ. नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ. विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ. रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ. यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ.
1: बाढी पछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ.
4: जुन बिहान जुन माथिबाट बाढी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ. त्यस पश्चात त्यो बाढी चाहिँ अलि एक्कासी आएपछि धेरै कुराहरूमा समस्या भयो. जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि चाहिँ उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ. र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङले सहर केन्द्रीय जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनिएको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन.
1: बिजुली, पिउने पानी, संचार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
4: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू क्षति त्यो पावर हाउसहरूमै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन. सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
1: भनेको रसुवा र नुवाकोट बिच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको.
4: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कुलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा, कोही आफन्तको घरमा, प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ. ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ.
1: उनी थिइन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ. यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढीको कारणबारे सोधेका थियौं.
5: प्रारम्भिक रूपमा भीम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम सुकेर यस्तो बाढी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ. त्यसलाई हामीले आधार मान्यो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटी छ साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ. र त्यसमा डङलिन ख्याङ्गुको रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाहिने क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढीमा पनि त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन.
6: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिम

0: सूचनाहरू कहाँ सन्दर्भमा के भन्नुहुन्छ?
1: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाल्न सकिँदैन। त्यसको सन्दर्भमा अहिले चाइनिजका दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौँ।
0: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठूलो स्तरमा देखा परिराख्नुको कारण चाहिँ के हो?
1: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढ़िराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रतालाई हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इकोसिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलनिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसतभन्दा बढी तापक्रमको प्रक्षेपण सबै चाहिँ मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ। भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केडिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डर लाग्दो छ।
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढीले निम्ति आएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखर हिँड सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: वर्षाका कारण आउन सक्ने सामान्य बाढ़ीबारी सूचनाहरू भए तापनि यो अचानक आएको बाढ़ीबारी कुनै पूर्वानुमान गरिएको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै समेत परिचालन गर्न प्रधानमन्त्री बालन शाहलाई आग्रह गर्नु भएको छ। राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन मार्फत कुराकानी गर्दै बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले विपदमा परेका नागरिकको खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारका सबै निकाय परिचालन गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले बाढ़ीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावित नागरिकको उद्धार राहत तथा उपचारका लागि राज्यका सबै समेत परिचालन गरिएको बताउनु भएको छ। सरकारले प्रभावित नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्रीको सक्रियता शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्रीलाई भोटेको सीमा बाढ़ी आएको स्थानीय प्रशासनबाट सूचना प्राप्त 8:45 उहाँलाई सूचना प्राप्त भएको थियो। त्यसै गरी प्रधानमन्त्री शाहबाट बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरकारवाला निकाय संघ संस्थाहरूलाई उहाँले 9 बजे नै निर्देशन दिनुभएको थियो। त्यसपछि 9:15 प्रधानमन्त्री शाहले तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहद्वारा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राख्न तथा नदी किनारमा जान अनुरोध गर्नुभएको थियो। त्यसै गरी 9:35 राष्ट्रिय विपद जोखिम मूल्यांकन तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाउनु भएको थियो। त्यसै गरी 11 बजे प्रदेश जिल्ला र स्थानीय तहका रेस्पोन्डरलाई प्राधिकरणबाट उच्च सतर्कतासहित विपद प्रति कार्यका लागि जुट्न नेपाल टेलिकम तथा एनसेल मार्फत अलर्ट म्यासेज पठाउन लगाइएको थियो। त्यसै गरी 12:30 विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहद्वारा सरकारवाला सबैलाई खोज उद्धार तथा राहतका कार्यमा सक्नु सहयोग गर्न अनुरोध गरिएको थियो। त्यसै गरी 1 बजे प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको आकस्मिक बैठकपछि उद्धार खोज र राहत तीव्र बनाउने निर्णय भएको थियो भने प्रधानमन्त्री शाहले राति 8 बजे बाढ़ी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गर्नुभएको थियो। सामाजिक सञ्जाल मार्फत देशवासीलाई उहाँले सम्बोधन पनि गर्नुभएको छ। आजको गोर्खा पत्र दैनिकमा प्रधानमन्त्रीको सक्रियता शीर्षकमा खबर छापिएको छ।
1: नागरिक दैनिकमा बग्दा बग्दै बाँचे गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा खबर छापिएको छ। सल्यानका 36 वर्षीय गिरीलाल बुढाथोकी यतिखेर शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा उपचाररत छन्। उनको शरीरभरि आला घाउ छन्। टाउको र ढाडको घाउमा पट्टी बाँधिएको छ। अनुहारभरि घाउ र रगतका छिटा प्रष्ट देखिन्छन्। कोही पुगे भने उनी उठेर बोल्ने साहस गर्छन्। रसुवाको टिमुरेमा बाढ़ी आएपछि भाग्ने क्रममा घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल ल्याइएको हो। घटना विवरण अनुसार सल्यान स्थानीय घर भएका बुढाथोकी परिवारसहित रसुवाको टिमुरेमा मजदूरी गर्दै आएका थिए। तीन दाजुभाइ मध्ये उनी माइला हुन्। उनी लामो समयदेखि रसुवामै बस्दै आएका थिए। नदीको तहभन्दा करिब 300 मिटर माथि टिमुरे बस्तीमा उनको घर थियो। बुधबार बिहान 8 बजेको घटना हो। बुढाथोकी फोहोर फालेर घरभित्र पसेका थिए। 81 घण्टा अघि सेतो कुहुरो जसरी पानी आयो क्षणभरमै उनी बसेको घरमा बाढ़ी पस्यो। उनी र एकजना ज्वाई पर्ने व्यक्ति छतमा पुगे र बाहिर हाम फाले। ज्वाईलाई बाढ़ीले बगायो। उनी भने छत बाटो हाम फालेर भित्तातिर पुगे। घर बग्दा उनी भित्तामा समेत चिया पिए। उनले फेरि हाँगा जस्तो वस्तु समातेर आफूलाई जोगाए। एकैछिनमा घर छोडे। उनले टिपेको जमिन बज्यो। उनी कसो कसो कामलाबाट माथि पुगे। त्यति बेलासम्म उनको परिवारका 5 सदस्य बाढ़ीमा बगिसकेका थिए। घटना हुनुभन्दा करिब 1/2 घण्टा अघि उनले सल्यानबाट उपचारका लागि काठमाडौँ आएका जेठा दाजु ज्यानलाल बुढाथोकीलाई फोन गरेका थिए। फोनमा सबै राम्रो भएको र आफ्नो उपचारका लागि काठमाडौँ आएको जानकारी ज्यानलालले दिएका थिए।
0: भोटेपछि बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने बुधबार जनाएका छन्।